0: پاکستان۔ سامعین ناظرین، یہ ملا جلا انفارمیشن کا پروگرام ہے جو ادھر آپ کی آواز کے اسٹوڈیو سے براہ راست آپ کی خدمت میں لے کر حاضر ہیں۔ سامعین، 16/8/2026 کا پروگرام ہے، ملے جلے پیغامات آ رہے ہیں، اپنے اپنے طریقے سب جو ہے وہ بات کر رہے ہیں۔ چھٹی کا دن ہے، دھوپ نکلی ہوئی ہے، ہوائیں بھی چل رہی ہیں۔ اس وقت ہمارے ساتھ پاکستان مسلم لیگ نواز کے چیئرمین محترم جناب ماسٹر یعقوب صاحب، جو کہ ہمارے فورم کا ساتھی بھی ہیں، ہمارے ساتھ موجود ہیں۔ ماں صاحب، آپ کو خوش آمدید کہتے ہیں اور کامیاب پروگرام پر بھی آپ کو مبارکباد دیتے ہیں۔
1: راج صاحب، بہت شکریہ۔ میں نے آپ کو فون کیا ہے کہ میں آپ کو بھی مبارکباد ہوں کہ کل ہم جمعے کو ہمارے لیے بہت بڑا دن تھا۔ آپ کی تمام محنتیں جو ہیں ان کو قبول کیا گیا ہے، آپ کی جو کوشش ہے اس کو قبول کیا گیا ہے، اور امبیسڈر صاحب نے آپ کو جو میڈل دیا ہے اس پر میں آپ کو مبارکباد دینا چاہتا ہوں۔ راج صاحب، آپ نے بہت کوشش کی ہے کمیونٹی کے لیے، آپ نے بہت کچھ سکھایا ہے، آپ 50 سال سے لگاتار محنت کر رہے ہیں اور محنت کرتے جا رہے ہیں، آپ نے ایک زندگی کا حصہ جو ہے اس میں ڈال دیا ہے، تو اس لیے میں سمجھتا ہوں کہ بالکل ہم آپ کا جانب ہے کہ آپ کو شیلڈ ملی ہے، اور امبیسڈر صاحب کا بہت بہت شکریہ کہ انہوں نے آپ کو شیلڈ دی ہے۔ راج صاحب، یہی ہے عبادت، یہی دین و ایمان کے کام آئے دنیا میں انسان کے انسان۔ تو آپ نے بہت خدمت کی ہے، آپ بہت مدد کر رہے ہیں، آپ انفارمیشن دے رہے ہیں، آپ بچوں کی تعلیم و تربیت کر رہے ہیں، آپ بلکہ بڑوں کی تعلیم و تربیت کر رہے ہیں۔ آپ کا ریڈیو جو ہے یہ سکولنگ ہے ہمارے لیے، یہ تھاٹ آف سکولنگ ہے، ہم بہت سیکھتے ہیں اس سے، ہمیں بہت انفارمیشن ملتی ہے، ہمیں خبریں ملتی ہیں، ہمیں تھوڑا سا کرامپا ملتی ہے، قرآن پاک کا ترجمہ ملتا ہے، ہمیں نعتیں ملتی ہیں، ہمیں کیا نہیں ملتا، ہمیں سب کچھ ملتا ہے، لیکن جو قدر ہے وہ قدردانی کرتا ہے۔ تو میرے خیال میں بہت زیادہ آپ نے امبیسی پر تنقید بھی کرتے ہیں، لیکن جو سمجھدار لوگ ہوتے ہیں وہ تنقید کو تسلیم کرتے ہیں۔ آج امبیسڈر صاحب نے آپ کی تنقید کو تسلیم کیا ہے کہ تنقید آپ کی واجب تھی، اور انہوں نے آپ کو شیلڈ دی ہے یوم آزادی کے موقع پر۔ تو راج صاحب، بہت بڑا کام ہے، میں سمجھتا ہوں کہ کمیونٹی کے لیے بھی یہ تحفہ ہے، میرے لیے بھی یہ تحفہ ہے، کیونکہ میں آپ کے کمیونٹی فار کا ممبر ہوں۔ تو بہت خوشی ہوئی ہے، اللہ تعالیٰ آپ کو اور کام کرنے کی توفیق دے۔ راج صاحب، اگر انسان نہ جانے تو خدا ضرور جانتا ہے، نیکی کو اگر انسان نہیں جانتا تو خدا ضرور جانتا ہے، اور خدا ہی، اللہ تعالیٰ ہی لوگوں کے دلوں میں ڈال دیتا ہے کہ یہ کام کرو، اور وہ کام ہو جاتا ہے انشاءاللہ۔ آپ کی جو خدمت ہے یہ خاموش خدمت ہے، اور نیچر اس کو جانتی ہے، اللہ کے رسول جانتے ہیں کہ یہ بہت بڑا کام ہے کہ کس کو تبلیغ کرنا، اچھے کام میں تبلیغ کرنا۔ تو آپ تو یہاں پر ڈینش سوسائٹی جو ہے اس کے بارے میں تبلیغ کرتے ہیں، آپ تو پاکستان سوسائٹی کے بارے میں تبلیغ کرتے ہیں، آپ تو اسلام کے بارے میں تبلیغ کرتے ہیں، لیکن صرف جانے لوگ جاتے ہیں، جن لوگ نہیں مانا انہوں نے پیغمبروں کو نہیں مانا، انہوں نے نبی کو نہیں مانا، لیکن آپ کا کام ہے کام کرتے جانا، انشاءاللہ آپ کو ترقی ملے گی، اور ہم آپ کے ساتھ ہیں انشاءاللہ تعالیٰ۔ بڑا دل خوش ہوا ہے راج صاحب، تو بہت اچھا ہے۔ یوم آزادی کی مبارک ہو، نبی پاک صاحب کا میلاد کا مہینہ ہے آپ کا مبارک ہو، 150ویں قادم رحمۃ اللہ کے سالگرہ ہے، سب لوگوں کو مبارک ہو۔ میں دل کے اقرائن کو سب کو سلام کرتا ہوں اور مبارکباد دیتا ہوں۔ راج صاحب، چلتے چلتے ایک بات کر دوں اگر جاس ہو تو۔
0: جی ماں صاحب، بات ضرور کریں۔
1: راج صاحب، کمیونٹی جو ہے وہ ترقی کرتی ہے جس میں ڈسپلن ہو، جو کوئی سیکھے۔ جس کمیونٹی نے سیکھنا نہیں ہے اس نے کوئی ترقی نہیں کرنی۔ تو میں بہت سی باتیں کرنے والی ہیں، لیکن ہمارا پروگرام تھا اس کے بارے تھوڑی بات کرتا ہوں۔ راج صاحب، ہم سست ہو جاتے ہیں، ہم کچھ پرواہ نہیں کرتے ہیں۔ ہم نے بہت سے لوگوں کو میسج کیا تھا تقریباً ہفتہ دو ہفتے پہلے کہ آپ نے اس طریقے کو عزیز نہیں ہے، آپ نے آنا ہے۔ تو ڈینشو کا اصول ہے کہ جب بھی کوئی شادی کی دعوت ہو، کوئی پروگرام ہو، تو اس پر وہ واپس میسج کرتے ہیں کہ ہم آ رہے ہیں या नहीं आ रहे, हम आ सकते हैं, वी आर सॉरी। सॉरी कहने से कोई कोई बंदे का नुकसान नहीं होता, लेकिन अगला जो बंदा उसको पता चल देता है कि हमारे 30 या 40 मेहमान हैं, इनमें से इतने कम हैं, तो 3 दिन पहले इतला दी जाए तो वो और लोगों को अपनी मर्जी से बुला सकता है। एक बात तो ये जरूरी है। दूसरी बात है, उस बंदे की यह जिम्मेदारी बनती है कि जिसको कोई मैसेज मिलता है, अगर कोई बुलाता है तो उसको इतला दे ताकि उसका नुकसान ना हो। अगर आपने 40 बंदे का बंदोबस्त किया है खाने का, तो अगर 30 बंदे जाते हैं तो हमने 40 की पेमेंट करनी है, अगर ज्यादा जाते हैं तो फिर भी हमारे लिए अच्छी बात नहीं है। इसलिए मेरे ख्याल में ये एक मैं नहीं कहता कि हमारे बंदे कमजोर हैं या लेकिन सिर्फ सुस्ती कर जाते हैं, सुस्ती नहीं करनी चाहिए। हमको इन चीज से उजागर होना चाहिए, हमें यूरोप से सीखना चाहिए। बेशक ये काफर हैं लेकिन ये असूल हैं। मैं आपसे पूछता हूँ राज साहब, डिसिप्लिन क्या है? हम कहते हैं कि काजम का फरमान है डिसिप्लिन। डिसिप्लिन क्या है? डिसिप्लिन यही है कि अपनी जिंदगी में डिसिप्लिन लाओ, यहाँ के अच्छे असूल सीखो। असूल सीखो, हमने क्या सीखा है? इसलिए मैं गिला नहीं कर रहा, लेकिन एक रिक्वेस्ट थी जो मैंने कर दी है, किसी का दिल नहीं दुखाना चाहता, लेकिन बेहतर ये होता है कोई शादी का प्रोग्राम हो, कोई निकाह का प्रोग्राम हो, कोई आपको एम्बेसी वाले बुलाते हैं तो कम से कम ऐसा कह दें मैं सारी हूँ, मेरा और प्रोग्राम है, क्योंकि यहाँ पर बहुत ज्यादा प्रोग्राम चलते हैं। जिस तरह कल 3-4 प्रोग्राम थे, अगर कोई बंदा कह देता है तो उसके उसके जगह बंदा और ले आता है। लिहाजा ये एक मशवरा था, कोई ना ही तो हुक्म है, ना ही कोई किसी के साथ कोई, मैं मदद चाहता हूँ सबसे, लेकिन हमें थोड़े से असूल सीखने चाहिए। यहाँ पर वक्त की पाबंदी होती है। मैंने हमने 6 का टाइम दिया था, कल बंदे 7 बजे भी आए हैं तो फिर उसका मजा नहीं आता, प्रोग्राम बंदा शुरू नहीं कर सकता। मेहमान जो है उन्होंने दूसरी जगह जाना था है, तो फिर वो 1-6 बजे अगर अच्छे 6:05 हो जाए ठीक है, लेकिन बड़ा मेहरबानी जब एम्बेसडर साहब कल हमारे पास आए थे तो हमारे बंदे कम थे, लेकिन बाद में बंदे बहुत ज्यादा हो गए, लेकिन उसका हमें कोई फायदा नहीं हुआ।
0: बात तो खचा खचा हाल भर गया था आपको, वो जगह जो थी भर गई थी,
1: बहुत 50-60% हो गए थे। लेकिन एक मकसद बात करने का है कि हमें कुछ सीखना चाहिए। जो बंदा सीखता नहीं है उसका कोई फायदा नहीं जिंदगी का। अगर कितना भी अमीर हो जाए, कितना भी उसकी गाड़ियां मर्सिडीज हो जाए, कुछ भी हो जाए, लेकिन असूल नहीं है तो कुछ नहीं है। लिहाजा प्लीज मैं एक रिक्वेस्ट कर दी है, लेकिन किसी का दिल नहीं काम था, लेकिन शायद किसी के बाद काम आ जाए। लिहाजा बहुत शुक्रिया राज साहब, मैं ज्यादा टाइम नहीं लेता, आपका बहुत शुक्रिया।
0: आप लोगों ने कामयाब प्रोग्राम किया, ये बड़ी खुशी की बात है। कम्युनिटी को देखना चाहिए कि मां साहब इस दफा तारीख में पहली दफा, पहले तो चंद लोग या 1-2 प्रोग्राम होते थे, इक्का दुक्का प्रोग्राम हुआ करता था 14 अगस्त का अम्बेसी के अलावा बाहर। अब मां साहब इस दफा तकरीबन 9 प्रोग्राम हुए 14 अगस्त के हवाले।
1: माशाल्लाह माशाल्लाह, अच्छा है ना जी, अच्छा है। जितने लोगों को करना चाहिए, देखो मुस्लिम जगहों पर पाकिस्तान का झंडा लगाया है, मुस्लिम लोगों जगहों पर मतलब पाकिस्तान का पता चला कि पाकिस्तान का डे है। हाँ, मैं तो कह रहा हूँ घर घर मनाना चाहिए, कोई इसमें अर्ज नहीं बात रही है, हमें मनाना चाहिए जिसकी तौफीक है। तो हम तो इंशाल्लाह हर साल मनाते हैं, चाहे लोग थोड़े हों या ज्यादा हों, लेकिन हम इंशाल्लाह हर रोज मनाते हैं और मनाते रहेंगे इंशाल्लाह। आपका बहुत
0: शुक्रिया। अच्छी खासी तादाद होती है, मैं तो कहता हूँ जहाँ 7-8 मेहमान थे, 6 मेहमान थे, तो मैं पाकिस्तान का झंडा और केक की शक्ल में उनको हजारों की शक्ल में देखता हूँ।
1: थैंक यू वेरी मच साहब, आपका बहुत शुक्रिया। मैं आपके
0: बहुत शुक्रिया, रहता रहेगा। सामान नाज़रीन, ये थे मास्टर याकूब साहब। चूँकि ये उस्ताद हैं, इल्मी बात करते हैं, समझाने की बात करते हैं, तरबियत की बात करते हैं, तो हमें बहुत सारी चीज़ों पर ख़ुद भी एहतियात करनी चाहिए और अपने असूलों पर भी कायम रहना है। सामान नाज़रीन हमारे साथ साथ रहिए, अगले मेहमानों की तरफ बढ़ते हैं।
2: ये रेडियो आपकी आवाज़ है, इसको आपके सुनने के लिए बनाया गया है, आपकी समातों को तस्कीन देने के लिए। सो रेडियो आपकी आवाज़ सुनते रहिए ताकि आप अपने मुल्क और अपनी जबान से जुड़े रहें।

0: برداشت کا عنصر ہے یہ بھی آ رہا ہے، اور جس کی وجہ سے لوگ ایک دوسرے کو برداشت نہیں کر پاتے اور پھر لڑائیاں ہوتی ہیں. پھر اس کی وجہ سے اب یہ ہے کہ وہ جیسے وہ مثال دی جاتی ہے کہ ایک مچھلی پورے تالاب کو گندا کرتی ہے، تو ایسی صورت میں اگر ایک غیر ملکی بچہ ہے، وہ پاکستانی ہو، وہ افغانی ہو، وہ کسی اور ملک سے ہو، عربی ہو، ترکی ہو، تو جب کوئی غیر ملکی ہے جو وہ ایک کوئی غلط کام کرتا ہے، تو وہ سٹیمپ ہے جو وہ تمام معاشرے کے اوپر، اس ساری قومیت کے اوپر، صرف پرسنل ایک بندے کی وجہ سے نہیں، جس طرح اگر کوئی مسلمان کو غلط کام کرتا ہے تو اسلام بدنام ہوتا ہے. یہ نہیں کہا جاتا جی کہ فلاں بندہ اگر میں نے یہ غلط کام کیا تو اس کا الزام مجھ پر ہونا چاہیے، لیکن یہ کہ میری کمیونٹی اس کی ذمہ دار نہیں ہے میرے اعمال کی. لیکن عرف عام میں ایک بندے کا جرم ہے یا اس کی غلطی ہے جو اس کو پورے معاشرے پر مسلط کیا جاتا ہے. اور یہ بدقسمتی سے ہماری جو 1 سال سے ہماری پولیٹیکل سچویشن جو چل رہی ہے اس کی وجہ سے، اور اس میں پھر مذہب کے مسائل بھی آ جاتے ہیں. اس میں ہماری ایک اسلامی تنظیم ہے جس کے بارے میں اب اس پر پابندی لگانے کے بارے میں بڑا بڑا شور ہو رہا ہے. ان کا ایک اپنا طریقہ کار ہے، ان سے آپ کو اتفاق ہو سکتا ہے یا اختلاف ہو سکتا ہے. میں ان کے ساتھ ذاتی طور پہ متفق نہیں ہوں، ان کے ایجنڈے کے ساتھ یہ میرا حق ہے، لیکن میں یہ بھی دیکھنے میں ہمارے میں آ رہا ہے کہ ان کی طرف سے بھی ہمارے جو اسکول اور کالجز کے بچے ہیں ان کو انفلوئنس کرنے کی کوشش کی جاتی ہے. اور پھر دوسری جانب سے جب ہمارا کوئی ایک آدھ بچہ، جس طرح میں نے پہلے گزارش کی، کوئی غلط کام کرتا ہے تو سارے معاشرے پر اس کے اثرات ہیں جو وہ مرتب ہوتے ہیں، اور تمام اس کمیونٹی کو مورد الزام ٹھہرایا جاتا ہے. تو ایسی صورت میں ہمیں اپنے بچوں پر، یقیناً بچے چھوٹے ہوں یا بڑے ہوں، والدین کی ذمہ داری ہے کہ ہم اپنے بچوں کی ایکٹیویٹیز پر نظر رکھیں، اور یہ ہماری اخلاقی ذمہ داری ہے کہ ہم اپنے بچوں کے بارے میں، چونکہ جس طرح ہمارا دین ہمیں بتاتا ہے، ہم سمجھتے ہیں کہ ہم نے بچے پیدا کر دیے تو ہمارا کام ختم ہو گیا، ایسی بات نہیں ہے. نبی پاک صلی اللہ علیہ وسلم کی حدیث مبارکہ ہے کہ کلکم راعن و کلکم مسئول عن رعیتہ، ہر شخص ہے وہ اس چرواہے کی طرح ہے جو اپنی بھیڑ بکریوں کا ذمہ دار ہوتا ہے، ان کا خیال رکھتا ہے. تو ہر انسان کی جو اولاد ہے، اس کا گھر ہے، اس کی رعیت ہے، اور اس کے بارے میں میں اور آپ جو گھروں کے ذمہ دار ہیں، ان سے فقط اپنے بارے میں سوال نہیں ہوگا، ان سے اپنے گھر والوں کے متعلق بھی پوچھا جائے گا، چونکہ وہ بھی ذمہ دار ہیں. تو مجھے اور باقی سب کو بھی، ہم کو اپنی اولاد کے بارے میں بھی ذمہ دار ہیں ہم، تو ہمیں اس بارے میں محتاط رہنا چاہیے، ہمیں احتیاط کرنی چاہیے، ہمیں دھیان رکھنا چاہیے کہ ہمارے بچے ہیں جو، ان کا اٹھنا بیٹھنا کن لوگوں کے ساتھ ہے، ان کی تعلیم کیسی جا رہی ہے، ان کو دینی تعلیم کے ساتھ ضرور آراستہ کریں، چونکہ جب دین سیکھیں گے بچے تو ان میں اخلاق ہے جو وہ دین سکھاتا ہے. تو جن کے بچے دین کی طرف مائل ہیں، آپ دیکھتے ہیں وہ والدین کے سامنے ہاتھ باندھ کے کھڑے ہوتے ہیں، والدین کا ادب کرتے ہیں. تو اس لیے بچوں کو اپنی مساجد کے ساتھ اٹیچ کریں، ان کو دین کے بارے میں معلومات ہیں، جو چونکہ جو انٹرنیٹ ہے یا سوشل میڈیا، اس کے اوپر جتنی چیزیں ہیں وہ اتھینٹک نہیں. وہاں پر تو ایون کہ اگر قرآن بھی ایسے موجود ہیں سوشل میڈیا کے اوپر جن میں تحریف کی گئی، جن میں غلط بیانی کی گئی، یعنی قرآن کے ساتھ بھی اس طرح ہوتا ہے، ظاہر جو اسلام کے دشمن ہیں وہ اس طرح کے کام یقیناً کرتے ہیں. تو مسائل ایسے ہیں جن کو ہم، بجائے اس کے کہ ہم کسی اتھنٹک عالم دین سے پوچھیں، ہم گوگل کرنا شروع کر دیتے ہیں، ہر مسئلے کا حل ہم خود نکالنے کی کوشش کرتے ہیں. تو اس میں تو ہر قسم کے سوالات اور ہر قسم کے جوابات موجود ہیں، جن سے میں سمجھتا ہوں کہ ہمیں احتیاط کی ضرورت ہے، اور ہمیں احتیاط کرنی چاہیے اس میں اور والدین کی چونکہ براہ راست ذمہ داری ہے، تو میں سمجھتا ہوں کہ والدین کو اپنے بچوں کی تعلیم ہے جو تعلیم انسان کو اچھا انسان بناتی ہے، اور اس کے ساتھ تربیت، چونکہ دو چیزیں ہیں یہاں پر. یہ ہم سمجھتے ہیں کہ جس کے بچے پڑھ گئے ہیں وہ بڑے تعلیم یافتہ ہو گئے، تعلیم میں ایک چیز ہے، اس کے ساتھ تربیت کی بڑی ضرورت ہے، اور تربیت والدین کا اخلاقی فرض ہے، اور اس کو ہم اپنے بہتر طریقے سے کر سکتے ہیں اگر ہم اپنے بچوں کو دین کی تعلیم دیں گے، تو دین کی وجہ سے ہمارے بچے ہیں جو، ان کے اندر اخلاق پیدا ہوگا، ان کی تربیت اچھی ہوگی. تو میں سمجھتا ہوں یہ ہماری ذمہ داری ہے، جس سے ہمیں بھرپور طریقے سے اس پر توجہ دینے کی ضرورت ہے.
1: شاہ صاحب آپ نے بڑا بجا فرمایا. شاہ صاحب ایک چیز جو دیکھی ہے، جو ایک دو دن میں نے انالائز کیا اپنے سورسز سے بھی اور اپنے دوستوں ساتھیوں سے پوچھ کر بھی، کہ जब भी उनसे पूछा जाए आप जिम्मेदार हैं, आप जिम्मेदार हैं, आप ऐसी जगह पे बैठते हैं, ऐसे भी लोगों से पूछा जाए तो यार कहते हैं कि ये जो कानून में सख्तियां हुई हैं, बातें तो बड़ी उठाते हैं, गाड़ी हम गलत पार करते हैं, तनकीद हम करते रहते हैं, तो ये जो सख्त कानून बने उनका जिम्मेदार कौन है? तो हर जिम्मेदार बंदा शाह जी कहता है कि ये हमारी अपनी गलतियां हैं।
0: इसमें दुरुस्त है, इसमें बहुत सारी चीजें, एक तो ये कि हमारे हम बाज़ मामलात ऐसे हैं जिनमें हम खुद जिम्मेदार हैं और बाज़ मामलात ऐसे हैं जिनकी वजह से हमारे खिलाफ जो कानून सख्त किए जाते हैं उसमें बहुत सारे अवामिल होते हैं। उसमें ये जरूरी नहीं है कि हम सारे का सारा इल्जाम है जो वो हमारे सारे हो कि हमारी वजह से हो, हम उसमें जिम्मेदार जरूर हो सकते हैं, लेकिन कुछ और मारूजी हालात भी होते हैं, यानी मुल्कों के हालात है। मिसाल के तौर पर जिस तरह इस वक्त यूरोप में एक मुसलमान यानी मुसलमान बिलखसूस मुसलमानों और गैर मुल्कों के खिलाफ जो जो मुहाजराई हो रही है, जो सेंटिमेंट, जो लोगों का नजरिया बन रहा है, जो लोगों के खदशात हैं, जिस तरह आपने देखा कि दो हफ्ते पहले वो जो स्पेन का जो मोराको का हिस्सा है, बुनियादी तौर पर तो वो मोराको का हिस्सा है जिसे कॉलोनियलिज्म के जमाने में स्पेन ने उस पर कब्जा किया था, सियूटा जो शहर है जहां पर वो कुछ 50-60 हजार के करीब तारकीने वतन है जो वो समुद्र के रास्ते वहां पर दाखिल हो गए और उसकी वजह से डेनमार्क में यहाँ पर जो हमारी तारकीने वतन की मुखालिफ सियासी जमातें हैं उन्होंने आसमान सर पर उठा लिया जी, वो खुदा के बंदो कहाँ स्पेन है और वो 13 किलोमीटर का दरमियान में समंदर है, अगर वो यूरोप में कहाँ पे पहुंचेंगे, वो एक हिस्सा है, वो तो है ही अफ्रीका में जहाँ पे वो दाखिल हुए, एक वो एक एनक्लेव है, छोटा सा एक इलाका है जहाँ पर वो दाखिल हुए, लेकिन इन्होंने आसमान सर पे उठा लिया जी कि यूरोप में ये आ रहे हैं जी ये, और चूंकि वो बिलखसूस वो मोराको की तरफ से दाखिल हो रहे हैं तो इसलिए वो समझा जाता है जी कि ये मुसलमान है। और बाज़ लोगों ने तो अब हमारे सामने तो ये है जी कि वो तारकीन वतन है, महाजरीन है जो भाग के वहां पर आए हैं। अब इसके बारे में भी बहुत सारी क्यास आ रही है की जा रही है कि ये कोई प्री प्लान्ड प्लान था जिसमें जिसको बड़ी ताकतों की आशीर्वाद हासिल थी जिन्होंने ये कुछ मामला से तवज्जो हटाने के लिए ये इस तरह के मामला किए। तो हमारे इसमें कोई शक नहीं है, बाज़ मामला है जिस तरह आपने कहा कि एक बंदा है जो गलत पार्क जगह पे गाड़ी पार्क करता है और फिर उसे अगर जुर्माना होता है तो फिर कहता है जी ये गवर्नमेंट ने हमारे साथ ज्यादती की है या कमून की जानिब से या पार्किंग सेल्स के वजह उसने ज्यादती की है। भाई आप अगर गलत जगह पर गाड़ी पार्क नहीं करेंगे तो आपको जुर्माना नहीं होगा, तो ऐसी सूरत में अगर हम कोई गलत काम नहीं करेंगे तो यकीन हम सेफ साइड पे होंगे। मिसाल के तौर पर उसकी एक छोटी सी मिसाल आपको देता हूँ, हमारे कानून में बहुत सारे मिसाइल ऐसे होते हैं क्योंकि जिनसे मुझे वास्ता पड़ता है कि हमारे गैर मुल्कियों के बारे में ये तासुर है कि हमारे बच्चों को जो हमारे जो इदारे हैं वो उनको जो ले जाते हैं घरों से, जिसको आम जुबान में कहते हैं कानून वाले बच्चे उठा के ले गए, तो इसमें चूंकि मुझे वास्ता पड़ता रहता है ऐसे केसों के साथ लोग मुझसे रब्ता भी करते हैं जिनके साथ इस तरह के मसाइल होते हैं, तो मदद के लिए भी लोग कहते हैं, गाइडलाइन लेने के लिए मुझसे रब्ता करते हैं, तो मैं उनको ये बताता हूँ कि ये सूरत हाल ऐसी है कि इसकी कोई भी केस है जो वो गवर्नमेंट इतनी बेवकूफ नहीं होती कि वो किसी बंदे के खिलाफ कोई इस तरह बेबुनियाद केस बना ले, उनके पास कोई एविडेंसेस होते हैं, कोई सबूत होते हैं, कुछ बेगातनियां होती हैं, कुछ मालूमात होती हैं जिसकी बिना पर ऐसे काम किए जाते हैं। और हम समझते हैं इसमें कोई शक नहीं कि वालदैन के लिए बड़ा मुश्किल मरहला होता है कि जिनके बच्चे को उनके घर से उठा के गवर्नमेंट ले जाए और उनको नहीं पता कि वो उसको किस हालत में रखा जा रहा है, आलदो के हुकूमत है जो कानून है जो वो जिम्मेदार है उसकी बच्ची का, और बच्चों के मुतालिक भरपूर कोशिश की जाती है कि उनको अच्छा माहौल दिया जाए, लेकिन सेफ्टी सबसे पहले, उसके बारे में हमें जो बताया जाता है। अब मिसाल के तौर पे जो वो जो उलवेल होता है उसमें बकायदा तौर पर अदालत से एक जज भी शामिल होता है उस फैसले में, तो ऐसा नहीं है कि ऐसे ही कानून वाले किसी के बच्चे को उठा के ले जाते हैं। और जहां पर कोई इस तरह के मसाइल नहीं होते उन लोगों को देखें, अब अगर 100 में से अगर 2 लोगों के घरों में ऐसा मामला हुआ कि जिनके बच्चों को कानून की तरफ से उठाया गया है लेके गए हैं तो उसकी कोई वजह है, बाकी जो 98 जिनको नहीं उठाया गया चूंकि उनके घरों से कोई शिकायत नहीं है, और जब शिकायत होती है तो उस पर कानून जो वो हरकत में आता है। तो इसी तरह जो बाकी मामलात हैं अगर हम कोई गलत काम ना करें तो यकीनन हमारे खिलाफ कोई ऐसा काम नहीं हो सकता, लेकिन जो कानून साजी हो रही है उसमें एक तो बुनियादी तौर पर जैसे मैंने पहले गुजारिश की कि मारूजी हालात हैं जो उनका अमल दखल होता है, उसके बाद जो इंटरनेशनल पॉलिटिक्स होती है वो उस पर असरअंदाज होती है, और उसके बाद कुछ हिस्सा हमारी जानिब से खुद भी होता है कि हम खुद कितने मवाके देते हैं कि हमारे खिलाफ इस तरह के ہم کوئی غلط کام کریں گے اس کے خلاف جو ڈینش اکثریت ہے اس کا غصہ ہے جو وہ جائز ہوگا ظاہر ہے. تو وہ جب وہ اس ان کے پاس ایک موقع ملتا ہے, ان کو ایک آرگومنٹ ملتا ہے جس کے اوپر وہ اپنی پولیٹکس ہے جو ہمارے لیے وہ نقصان دہ ہوتی ہے, لیکن یہ کہ ان کے لیے ان کو زندہ رکھنے کے لیے ان کی وہ پالیٹکس ہے جو وہ ضروری ہوتی ہے اور اس کی بنا پر وہ شور کرتے ہیں اور پھر ہمارے خلاف, چونکہ اب پارلیمنٹ میں جو قانون سازی ہے وہ اکثریت کی بنیاد پر ہوتی ہے, تو ظاہر ہے جس قانون کے متعلق اکثریت ہوگی وہ قانون پاس ہو جائے گا. اب اس کی ایک یہ مثال لے لیں کہ آج کل ڈینش فولک پارٹی نے اور جو غیر ملکیوں کے مخالف جو پارٹیاں ہیں ان کی سیاست فقط غیر ملکیوں کے خلاف بیانات پر چل رہی ہے. اب آج کل مثال کے طور پر ڈینش فولک پارٹی ہے جو اس نے ایک بڑا ایک جس چیز کو وہ بہت بنیاد بنا کر بہت شور کر رہے ہیں وہ یہ ہے جی کہ ڈنمارک میں 10 ایسے علاقے ہیں جہاں پر کہتے ہیں جی کہ ڈینش بذات خود جو ایتھنک یعنی جو بذات خود اصل ڈینش ہیں ڈنمارک کے رہنے والے وہ اقلیت میں آ گئے ہیں, اور یہ بات درست ہے. اس میں کچھ ہمارا بھی ایک برنڈوی کا علاقہ ہے, اس کو بھی ہماری سون جس کو سون خائص سے کہا جاتا ہے, تو 10-12 جگہیں ایسی ہیں ڈنمارک میں, اوہوس میں ہے, اوڈنسے میں ہے, کوپنہاگن میں ہے, چنگیا میں ہے, بہت ساری جگہوں کے نام لیے جا سکتے ہیں. تقریباً 10-12 جگہیں ایسی آئیڈینٹیفائی ہوئی ہیں جہاں پر واقعی غیر ملکیوں کی اکثریت ہے اور ڈینش جو وہ اقلیت میں. تو اب اس پر انہوں نے اس کے ذمہ دار اب یہ ہے کہ میں اور آپ تو اس کے ذمہ دار نہیں ہیں, یہ تو حکومت کی ذمہ داری ہے, کمون کی ذمہ داری ہے جہاں پر لوگ یہ مکان دینے والی کمپنیوں کی ذمہ داری کہ اس کا خیال وہ رکھیں کہ معاشرہ ہے جو وہ کسی جانب اس طرح کی صورتحال نہ بن جائے کہ جہاں پر اس طرح کے مواقع بنے کہ جہاں پر ایک کوئی بھی جو کمیونٹی ہے وہ اس طرح ان بیلنس ہو جائے, اور جب ان بیلنس ہوگی تو یقین اس کے پھر نقصانات بھی ہوتے ہیں. تو میں سمجھتا ہوں کہ جیسے آپ نے کہا جی کہ بنیادی طور پر اس میں بہت سارے عوامل ہوتے ہیں, اس میں ایک فریق ہم خود بھی ہیں جو ہمارے خلاف قانون ہے جو وہ جب سخت بنتے ہیں تو اس میں ایک حصہ ہمارا اپنا بھی ہوتا ہے. جی رائے صاحب.
1: شاہ صاحب آپ نے بڑی تفصیل سے بتایا. شاہ صاحب دیکھیں, ایک ہیروز ہوتے ہیں, ہیرو سے سب لوگ محبت کرتے ہیں, جس طرح ڈنمارک کے بادشاہ ہیں سب محبت کرتے ہیں, بیلوس محبت کرتے ہیں, اس سے زیادہ ملکہ سے محبت کرتے ہیں. یہ ساری چیزیں جو اپنی جگہ درست ہیں, نہ وہ کچھ سیاست میں حصہ لیتے ہیں, وہ محبت کرتے ہیں. شاہ صاحب جب ہم دیکھیں مساجد ہیں, سارے لوگ جمعہ پڑھتے ہیں, جمعہ پڑھ کے اپنے گھروں میں آ جاتے ہیں. اب پہلی دفعہ یا اس سے پہلے بھی تھوڑا بہت چلتا رہتا ہے, اب میں جمعہ پڑھنے گیا مسجد ویسٹ وو گیٹ میں, تو میں نے دیکھا کہ ڈاکٹر صاحب نے سارا خطبہ جو ہے وہ 14 اگست کے حوالے سے جو ہے بڑے محنت کر کے اور بڑے خلوص سے جو ہے انہوں نے 14 اگست کے حوالے سے بات کی ہے, اور شاہ صاحب دل بڑا خوش ہو گیا. اور انہوں نے کسی بندے کا ذکر نہیں کیا, کسی مطلب ہے کہ مسجد کو نہیں کہا گیا مسجد والے یہ کر رہے ہیں, لیکن انہوں نے 14 اگست کے حوالے سے کیا. اس کے بعد جو چھوٹی موٹی تقریب ہوئی, کیا نام ہے, بند ان کی لائبریری میں, اسی طرح اور اداروں میں بھی یہ تقریبات ہوئی. تو شاہ صاحب یہ تقریبات جو یہ دن وہ ہوتے ہیں جہاں قائد اعظم رحمۃ اللہ علیہ, علامہ اقبال رحمۃ اللہ علیہ, چودھری جو ہے وہ رحمۃ علی صاحب, ان کا ایسی چیزوں کا ذکر ہوتا ہے, علمی گفتگو کی جاتی ہے. لیکن شاہ صاحب اس کے بعد اگر اسی گفتگو کو جو بالفرض میرے گھر کا لیڈر ہے میں اس کی طرف دوڑ پڑوں, تو شاہ صاحب بہت ساری چیزیں بچے جو ہیں وہ کنفیوز ہو جاتے ہیں. آپ کیا کہیں گے شاہ صاحب؟
0: جی بالکل, آپ کی بات درست ہے. مجھے خوشی ہوئی کہ جہاں پر آپ نے جمعہ پڑھا وہاں پر جو ڈاکٹر صاحب ہیں, میں سمجھتا ہوں ویسے بھی وہ بڑے ہر لحاظ سے قابل تعریف ہیں, ان کے خطابات بڑے خوبصورت ہوتے ہیں, میں خود ان کا بڑا فین ہوں, بہت اچھا خطاب فرماتے ہیں وہ, اللہ پاک ان کے علم و عمل میں مزید برکتیں عطا فرمائے. تو میں سمجھتا ہوں یہ جو اس طرح کے, چونکہ یہ جو موضوع ہے اس کا تعلق ہماری وطنیت سے ہے اور وطن سے محبت کے ساتھ ہے, اس طرح کے موضوعات ہیں جو وہ ہر جگہ پر ہونے چاہیے, اور اس کا جو بنیادی مقصد ایک یاد دہانی کروائی جاتی ہے کہ ہم بحثیت قوم, ہمارے پاس ایک ملک ہے جس کا نام پاکستان ہے, اور ہمیں اس کے متعلق اپنی ذمہ داریاں ہم اس پر کریٹیسائز کر لیتے ہیں, لیکن یہ کہ سب سے پہلے دیکھنے کی ضرورت یہ ہے کہ کیا ہم اپنی ذمہ داریاں پوری کر رہے ہیں, اور اس ملک میں بہت ساری اچھائیاں بھی ہیں, اس ملک کے مثبت پہلو بھی ہیں, منفی پہلو بھی ہیں, کیونکہ ہر تصویر کے دو رخ ہوتے ہیں, तो हमें अपनी जानिब से ये कोशिश भी करनी चाहिए, और यकीनन हमारी दिली दुआ भी है, हमारी कोशिश भी होनी चाहिए कि हमारा एक खुद मुख्तार वतन है जिसका अपना दस्तूर है, और अल्हम्दुलिल्लाह हम मुस्लिम ममालिक की पहली और वाहिद एटमी कुव्वत है। अल्हम्दुलिल्लाह वो मुल्क है जो वो दिफाई सामान की खुद तैयारी करता है, चाइना के साथ मिलकर JF-17 थंडर है जो तैयार है वो बनाया, अल खालिद टैंक बनाया, अजरार बनाया टैंक, यानी बहुत जो नेगेटिव पहलू हैं वो सारे वो भी हैं, उनसे भी आंखें बंद नहीं की जा सकती। वहां पर इंसाफ नहीं है, अदलिया है जो वो महकूम है, इदारे हैं जो वो कुछ बहुत तगड़े हैं, और जिन इदारों का काम कुछ और है, काम उनकी जिम्मेदारी कुछ और है, लेकिन कर कुछ और रहे हैं। जो जो चीजें माइनस हैं उनको भी मानना चाहिए, जो अच्छाइयां हैं उनको भी मानना चाहिए, और जहां तक आपने कहा कि अपने अपने लीडर की तरफ जरूर, हमें अपने जहां जहां किसी इंसान की अपनी मोहब्बत है वो अपने सियासी कायद के साथ जरूर रखे, लेकिन हम सब का मकसद है जो वो पाकिस्तान है, पाकिस्तान से मोहब्बत है जो वो हमारा हमारे दिल की आवाज होनी चाहिए। ये इसी तरह है कि जिस तरह एक ही जगह को रास्ते मुख्तलिफ जाते हैं, हमारा टारगेट है जो वो सबका वो पाकिस्तान है, कोई किसी सियासी जमात की तरफ से होकर जाता है, किसी दूसरी जमात की तरफ से अगर वो होके जाता है, अपने अपने कायदीन से जरूर मोहब्बत रखें, लेकिन मैं ये जरूर गुजारिश करना चाहूंगा कि अब जहां पर आपको अपने लीडर से अपने कायद से मोहब्बत है, तो इसी तरह जब दूसरे को भी उससे अपने कायद से मोहब्बत, एक दूसरे का एहतराम करें, अपने कायद से मोहब्बत जरूर करें। वो किसी बुजुर्ग ने बड़े खूबसूरत अल्फाज कहे थे जी, कि अपना छोड़ो ना किसी को छेड़ो ना, यानी जो जो आपको पसंद है आप उसको फॉलो करें, और जो किसी और को पसंद है उसको ये हक जरूर दें कि वो उसको पसंद करे। तो मैं समझता हूँ कि ये हमारे लिए जो वतनियत है ये जरूरी है, हमारी मसाजिद से अगर इस तरह के प्लेटफॉर्म जो है वो वतनियत के फरोग के लिए इस्तेमाल होता है तो ये बहुत अच्छी बात है, और हमें इसको अप्रिशिएट करना चाहिए।
1: शाह साहब आपका बहुत
0: जी
1: शुक्रिया, आपने काफ़ी कीमती टाइम हमारे साथ शेयर किया। डेफिनेट इस वक्त आपकी और भी मसरूफियात होंगी, आखिर में आप अपनी कम्युनिटी को, अपने बच्चों को सियासी हवाले से, दीनी हवाले से क्या पैगाम देंगे?
0: जी मैं वही पैगाम जो मैं अपने लिए मुनासिब समझता हूँ वही मैं अपनी कम्युनिटी के लिए भी यही कहूंगा, और दुआ गो हूँ कि अल्लाह पाक हम सबको, सबसे पहले तो हम सबको खसूसी तौर पर अपने घर वालों के लिए और अपनी औलाद के लिए वो दुआ मांगनी चाहिए कि ए अल्लाह हमारे घर वालों को और हमारी औलादों को हमारी आंखों की ठंडक बना, और अल्लाह पाक हम सबकी औलादों को हम सबकी आंखों की ठंडक बनाए। तो अपनी औलादों के लिए, अपने घर वालों के लिए, अपने मुआशरे के लिए, अपने कुर्बो जवार के लिए, अपने हमसायों के लिए कोशिश कीजिए कि अल्लाह की मखलूक में आप अगर किसी की मदद कर सकते हैं तो उसकी मदद जरूर कीजिए, और कोशिश कीजिए कि अगर कोई मुस्तहिक है आपकी मदद का, अल्लाह पाक ने आपको बहुत सारे वसाइल दे रखे हैं, तो आप जिसको चाहें, और कोशिश कीजिए कि जो आपके खानदान में से हैं, यहाँ पर तो अल्हम्दुलिल्लाह शायद किसी को उस तरह की ना तो माली मदद की जरूरत है ना कोई अखलाकी मदद की जरूरत है, तो वो जरूर करनी चाहिए। तो जहां जहां आपके कोई जानने वाले, आपके मिलने वाले, आपके खानदान वाले, अगर आप किसी अपने खानदान वाले की मदद करेंगे तो उसके आपको दो सवाब, डबल अजर मिलेगा, एक सिला रहमी का कि आपने अपने किसी रिश्तेदार की मदद की है, और दूसरा किसी मुस्तहिक को मदद करने का। तो अपने बच्चों पर ज्यादा कंसंट्रेट कीजिए, हम में से अक्सरियत है जो उन्होंने बहुत सारे संगे मील है जो अबू अबूर कर लिए हैं, हमारे पास रहायशें मौजूद हैं, हमारे पास अच्छा खाना पीने के लिए मौजूद है, हमारे पास अल्हम्दुलिल्लाह हमारे बहुत सारे साथी हैं जो वो वेल ऑफ हैं, उनके पास गाड़ियां अच्छी हैं, घर अच्छे हैं, बैंक बैलेंस अच्छा है। तो हमें दो चीजों का जरूर ख्याल रखना चाहिए, एक आखरत का कि कल का दिन जब आए तो हम सुरखरू हों उसमें, उसके लिए मेहनत करनी चाहिए, वो हमारा दीन है, और हमने दीन को फकत सिर्फ नमाज रोजे पे मुनसर कर दिया, नमाज और रोजा दीन का एक हिस्सा है, इबादत है जो ये सिर्फ दीन का एक हिस्सा है, इसके अलावा अखलाकियात बहुत बड़ी चीज है, और अखलाकियात के बारे में सबसे पहले सवाल है जो ये भी किया जाएगा कि तुम्हारा अखलाकियात है, तो एक दूसरे के साथ अच्छे अखलाक से हम पेश आए, और हमारे जो मुआमलात हैं उसमें हम जितने हमारे पड़ोसी हैं उनके साथ, हमारे रिश्तेदार हैं उनके साथ, और यकीनन सबसे पहले अपने घर के साथ, हम अपने घर का सबसे पहले ख्याल रखें, अपने पड़ोसियों का ख्याल रखें, अपने रिश्तेदारों का ख्याल रखें, अपने दोस्तों का ख्याल रखें, और जिनके साथ हमारा कोई डायरेक्टली ताल्लुक नहीं भी, उनको उनके साथ भी अगर हम कोई अच्छाई कर सकते हैं तो मैं समझता हूँ ये हमारे लिए जरूरी है कि मुसलमान होने से, ईसाई होने से, यहूदी होने से, या कोई भी और किसी मजहब का फॉलोअर होने से, सबसे पहले हम इंसान हैं। तो अल्लाह पाक ने हम सबको इंसान पैदा किया, तो बहैसियत मुसलमान हमारी जिम्मेदारी डबल हो जाती है कि हम खुद भी अपने आप को भी अच्छा करें, अपने घर वालों को अच्छा करें, अपनी औलाद की तरबियत अच्छी करें, और इसी तरह हम अगर किसी की मदद कर सकते हैं वो जरूर करें, और अगर किसी की में कोई अच्छाई है तो उसका इजहार हम बबांगे दोहल करें, उसका हम महफिलों में जिक्र करें कि इस बंदे में ये अच्छाई है, और अगर किसी में कोई कमी या कोताही है तो अगर उसकी आप तसहीह करना चाहते हैं, सिर्फ तनकीद ना कीजिए, उसकी तनकीस ना कीजिए, उसको अकेले में बिठाकर या उसको बुलाकर उसे बताइए, भाई ये मेरे ख्याल के मुताबिक, आपके मुताबिक ये जो है चीज ये इस तरह से है, तो उसकी अगर आप तसहीह करना चाहते हैं तो वो अकेले में कीजिए, लेकिन अगर आप किसी की तारीफ करना चाहते हैं तो वो लोगों में कीजिए, उससे उसका हौसला बढ़ेगा। तो मैं समझता हूँ कि हमें बहैसियत मुसलमान हमारी जिम्मेदारी है कि हम अच्छाई को, एक दूसरे के साथ प्यार और मोहब्बत को, एक दूसरे के एहतराम को फरोग दें।
1: शाह साहब आपका बहुत शुक्रिया। शाह साहब आपका लंबा टाइम इसलिए है कि अक्सर हम जब बहुत सारे प्रोग्रामों में बैठते हैं तो आपको भी देखते हैं और दूसरे मेहमानों को भी देखते हैं, हम भी वहाँ मेहमान होते हैं, तो अक्सर कहा जाता है जी कि जो है जी शाह साहब तलावत करें। तलावत करने से कोई बड़ा कोई सआदत का काम हो सकता है? दुनिया में नहीं हो सकता। तलावत दुआ
0: जी
1: मांगना
0: दुरुस्त
1: इससे बड़ी सआदत किसी के नसीब में आती है, लेकिन शाह साहब हम ये रख लेते हैं, ये नहीं देखते कि एक बंदा जो है इसके पास कहीं डायरेक्टर है किसी फार्म का, किसी और चीज़ का बंदा काम करता है, बंदा कम्यून में बैठा हुआ है, मेंबर है, डिप्टी मेयर है, ये इतना तजर्बा है और दुन के हवाले से हम उनसे वो काम लें, लेकिन हम कोशिश करते हैं जी जी ये सैयद हैं जी इनसे दुआ मंगवा लें, शाह साहब से तलावत करवा लें। और भाई 12 साल, 14 साल, 10 साल, 9 साल एक बंदा जिस सिस्टम में बैठा हुआ है उस मौके की मुनासिब से उनसे तकरीर करवाएं, हम शाह साहब ये एक दुआ मंगवा लेते हैं तबर्रक के तौर पर, ये सैयद है। शाह साहब माजत है, ये मैंने सवाल कर दिया।
0: जी बिल्कुल, आपकी बात दुरुस्त है, मुझे बल्कि मैं तो ये कई मरतबा इसका इजहार भी कर चुका हूँ, अज़राए तफन्नन मैंने ये मज़ाहन ये कहा भी है कि आपने तो मुझे सिर्फ दुआ वाला मौलवी बना रखा है कि या तो मुझसे तिलावत करवाई जाती है, बड़ी अच्छी भाई, इससे बेहतर तो कोई और काम हो नहीं सकता। और मैं समझता
1: मसला
0: हूँ
1: में
0: लोगों
1: दुआ
0: की
1: वाला
0: बहुत
1: नहीं बनाते ना, ये दुआ वाले को पैसे भी देते हैं, आपको पैसे नहीं दिए जाते ना।
0: नहीं, अल्हम्दुलिल्लाह मुझे मुझे दुआएं चाहिए, पैसे हैं जो वो मेरी कभी इंशाल्लाह ना कभी मेरी डिमांड रही है ना कभी आइंदा होगी। तो बहरहाल मेरे लिए ये एहसास की बात है कि लोग मेरा इस मैं अल्हम्दुलिल्लाह तमाम अहबाब का शुक्रिया अदा करता हूँ जो मुझे इस काबिल समझते हैं, हालांकि मैं अपने आप को शायद इस काबिल नहीं समझता, लेकिन वो सिर्फ एक वजह से कि मैं आका अलैहिस्सलाम की औलाद में से हूँ, मुझे अपने बारे में मुझे पता है कि मैं कितना नेक हूँ, लेकिन वो मेरी इज्जत इस वजह से करते हैं और मुझसे दुआ करवाते हैं। मैं उसकी आपको एक मिसाल दे देता हूँ, कल दो जगह पे मिलाद शरीफ का प्रोग्राम था, तो वहां पर मुझसे बहुत पढ़े लिखे, बहुत खूबसूरत इलम वाले, अमल वाले, मुझसे बेहतर अमल वाले उलमा वहां पे मौजूद थे, तो लेकिन दुआ के लिए वहां पर भी, ईसाई में भी, हमारे एक दोस्त है उनके घर प्रोग्राम था
1: शाह
0: और
1: साहब
0: उसके
1: मैं भी,
0: बाद
1: मेरी
0: तो...
1: मतलब है कि मुझे याद भी, मैंने आना था, इसी बहाने मुलाकात हो जाती, मैं नहीं आ सका।
0: जी, और दूसरा कल वजू मस्जिद में प्रोग्राम था, तो अल्हम्दुलिल्लाह वहां पर दो मुफ्तियाने किराम मौजूद थे और उलमा की एक लंबी लाइन मौजूद थी, लेकिन मैं समझता हूँ मैं उनका शुक्रगुजार हूँ मुफ्ती तारिक अमीन साहब का कि उन्होंने दुआ के लिए वहां पर भी उन्होंने मुझे कहा, मैंने इनकार भी किया, मैंने कहा जी आप खुद मुझसे बहुत बेहतर आलिम दीन है, आप पढ़े लिखे हैं, मुझसे ज्यादा इलम और अमल वाले हैं, किसी और से करवा लें। उन्होंने कहा नहीं जी दुआ तुमने करनी है। तो मैं समझता हूँ कि जो लोग मुझे ये इज्जत देते हैं अल्लाह पाक उनको मजीद इज्जतें अता फरमाए। मुझ में कोई ऐसा कमाल नहीं है राय साहब, ना ही कभी मैंने इस बात का कभी कोई कोशिश की है कि मैं अपने आप को इस पे ये कहूं जी के, ना कभी मैंने डिमांड की है कभी कि जी मुझसे दुआ करवाई जाए, ये उन लोगों की मोहब्बत है जो मुझसे दुआ करवाते हैं, अल्लाह पाक ان کو اس محبت کا اجر عطا فرمائے. اور جیسے آپ نے کہا کہ یہ بات بالکل درست ہے, مجھے کبھی کبھی افسوس ہوتا ہے کہ میں اور بھی کام کر سکتا ہوں, آپ تلاوت اور دعا کے علاوہ بھی مجھ سے کوئی کام لے سکتے ہیں. جیسے آپ نے کہا مجھے موضوع بتائیں آپ, میں انشاءاللہ اللہ کو منظور ہوا تو میں وہاں پر کھڑے کھڑے اس پہ گفتگو کروں گا, مجھے تیاری کی ضرورت نہیں, مجھے یہ ٹائم نہیں مانگنا پڑے گا جی کہ مجھے 5-10 منٹ دیں تاکہ میں تیاری کر لوں. تو جہاں پر مجھے اور جس موضوع پہ آپ چاہیں, آپ پولیٹیکلی ہو مذہبی ہو, تو میں اویلیبل ہوتا ہوں انشاءاللہ. تو بہرحال میں سمجھتا ہوں آپ نے یہ اچھی ایک رائے سب نقطہ اٹھایا ہے, لیکن بہر دیگر میں اپنی بات کو اس بات پہ ختم کروں گا جہاں سے یہ بات شروع ہوئی تھی کہ الحمدللہ اس دفعہ آپ کو جو اعزازی شیلڈ دی گئی ہے اس پہ بارے دیگر آپ کو مبارکباد پیش کرتا ہوں. اور بلکہ میری امبیسڈر صاحب سے بھی اس بارے میں مختصراً گفتگو ہوئی تھی, میں کوشش کروں گا ان کے ساتھ مزید اس کو الیبوریٹ کروں کہ الحمدللہ اس سال پاکستانیوں کے حصے میں ایک تو صدارتی ایوارڈ ہے جو وہ بھی آیا ہے, اور امبیسی سے آپ کو بھی یہ شیلڈ دی گئی ہے. یہ ایک الگ موضوع ہے کہ لوگ اس سے کتنے مطمئن ہیں, کمیونٹی کا اس کے متعلق کیا خیال ہے, لیکن میں نے امبیسی صاحب سے یہ بھی گزارش کی ہے جی کہ اس طرح کی جو اعزازی شیلڈز ہیں اس سے حوصلہ افزائی ہوتی ہے, اور انہوں نے میری بات سے اتفاق کیا کہ بالکل ایسی بات ہے. اور میں امید کرتا ہوں, اور میں امبیسی کو باقاعدہ طور پر میرے ذہن میں ایک آئیڈیا ہے کہ میں لکھ کے بھیجوں گا, گزارش کروں گا امبیسی سے, جو کہ وہ ہمارے نمائندے, حکومت پاکستان کے نمائندے, نہ وہ ہم سے الگ ہیں نہ ہم ان سے الگ ہیں, تو میں ان سے ضرور گزارش کروں گا کہ ہر سال کسی بندے کو آپ چن لیں, اس کی وہ جرنلسٹ ہو سکتا ہے, وہ کوئی ٹیچر ہو سکتا ہے, وہ کوئی ڈاکٹرز میں سے ہو سکتا ہے, وہ کوئی بھی ہو سکتا ہے, وہ کوئی پولیٹیشین ہو سکتا ہے, کوئی ایسا بندہ جس کی کمیونٹی کے لیے خدمات ہیں, اس کو آپ سال میں آپ 2-3 لوگوں کا نام لکھیں, پھر ان میں سے کمیونٹی سے ان کے متعلق آپ رائے شماری لے لیں. کمیونٹی اگر جس کو بہتر سمجھتی ہے وہ اس کو یہ احساس ہے یہ ضرور دینا چاہیے. جہاں تک وہ صدارتی ایوارڈ کے متعلق ہے, وہ تو امبیسی نے جس کو نامینیٹ کرنا وہ تو اسی نے ہونا, وہ تو چونکہ اس کا میکانزم اس طرح کا, امبیسی ریکمینڈ کرتی ہے یہاں سے, تو پھر وہاں پہ جو پروسیس ہے اس میں سے گزر کے, تو صدارتی ایوارڈ کسی کو ملنا ہے تو وہ تو اس کا طریقہ ہی الگ ہے, وہ تو کمیونٹی سے تھوڑا ہی پوچھا جاتا ہے جی کہ آپ کس کو سمجھتے ہیں کہ کون اس کا حقدار ہے, وہ ان کی سوابدید ہے امبیسی, تو وہ انہیں کرنے دیں. اور جو یہاں پر لوگ ہیں, میری یہ گزارش ہوگی امبیسی سے, اور امبیسی صاحب کو میں لکھ کے بھی بھیجوں گا, اگر موقع ملے گا میں ان سے گفتگو بھی کروں گا اس پہ, کہ میں سمجھتا ہوں کہ یہ ایک اچھی روش ہوگی. الحمدللہ مجھے بڑی خوشی ہوئی کہ اس دفعہ ہماری امبیسی نے یہ دو کام جو کروائے, میں ان کو بھی مبارکباد پیش کرتا ہوں کہ کم از کم دو پاکستانیوں کو, ایک سکندر صدیق صاحب کو بھی اس دفعہ صدارتی ایوارڈ ملا, اور کل یعنی جمعے والے دن 14 اگست کو آپ کو یہ جو اعزازی شیلڈ دی گئی ہے. مجھے اس پہ خوشی ہے کہ یہ جو شروعات ہوئی ہیں, میں امید کرتا ہوں کہ اس کا تسلسل برقرار رہے گا, اور آئندہ ہر سال کسی نہ کسی شخص کو اس طرح کی اعزازی شیلڈ ملے گی. اور میں سمجھتا ہوں یہ پاکستانیوں کے لیے, یہ کسی غیر ملکی کے لیے تھوڑی ہے, تو جس کو بھی ملے ہمیں خوشی کا اظہار کرنا چاہیے, ہے تو پاکستانی نا جس کو بھی ملے گی. تو میں امید کرتا ہوں کہ انشاءاللہ جب بھی میری گفتگو ہوگی ان سے تو میں اس میں مزید بات کروں گا کہ اس کو ہر سال اس طرح کا کوئی اعزازی, جس کو آپ سمجھتے ہیں, کمیونٹی سمجھتے ہیں کہ کسی نے کوئی نمایاں کام کیا ہے, کوئی قابل قدر کوشش کی ہے اپنی کمیونٹی کے لیے, تو ان کو اس اعزاز سے نوازا جائے, تو میں انشاءاللہ اس پہ میں ضرور کام کروں گا.
1: شاہ صاحب آپ کا بہت شکریہ, آپ نے قیمتی ٹائم شیئر کیا ہمارے ساتھ.
0: بہت شکریہ, جزاک اللہ جی. اللہ.
1: سامعین ناظرین, یہ تھے سید اعجاز حسن بخاری شاہ صاحب سے. شاہ صاحب بڑی محنت کرتے ہیں, دینی لحاظ سے بھی, سیاسی لحاظ سے بھی, اور کمیونٹی کے لحاظ سے بھی, یہ ساری باتیں چلتی رہتی ہیں اور چلتی رہنی بھی چاہیے. ان چیزوں پر بات چیت بھی ہونی چاہیے, ڈیبیٹ بھی ہونی چاہیے, اور سب کی جو ہے وہ نیت بھی صاف ہونی چاہیے. سامع ناظرین ہمارے ساتھ ساتھ رہیے گا.
2: یہ ریڈیو آپ کی آواز ہے, اس کو آپ کے سننے کے لیے بنایا گیا ہے, آپ کی سماعتوں کو تسکین دینے کے لیے. سو ریڈیو آپ کی آواز سنتے رہیے تاکہ آپ اپنے ملک اور اپنی زبان سے جڑے رہیں.

0: رائے صاحب، میں نے ساری تقاریر سنی ہے، میں نے اپنے بچے کی وہاں حذیفہ کی تقریر جو ہے وہ ڈینش میں سنی ہے، بڑا مطلب کہ رنگا رنگ پروگرام تھا، ہم نے پاکستان کے جھنڈے دیکھے، پاکستان کی ٹوپیاں دیکھی، خوشی کا اظہار دیکھا، خواتین کو دیکھا، بچوں کو دیکھا، میں نہیں سمجھتا کہ اتنا جو ہے وہ باعزت طریقے سے جو ہے مرد و خواتین وہاں فیملی کے ساتھ وہاں میزوں پر بیٹھی، حالانکہ میز ان کے لیے جو تھے وہ لوگ میلے میں بھی آئے، جو جن کو آپ نے نہیں بلایا وہ بھی میلے میں آئے، لیکن جن کو آپ نے بلایا وہ تو 100% آئے۔
1: دیکھیں جی، یہ اوپن آفر تھی اور اوپن میلہ تھا اور رکھا ہوا تھا جشن ذاتی،
0: یہ تو میں نے پوچھا بھی تھا کہ یہ دعوت عام ہے یا مخصوص ہے، تو آپ لوگوں نے اعلان کیا تھا، اشتہار بھی بنے کہ یہ دعوت عام ہے،
1: بالکل دعوت عام تھی، اور ایک چیز کے ہمیں بالکل
0: دعوت عام میں تو کوئی بھی آ سکتا ہے،
1: ایک چیز کا راجہ صاحب ہمیں بالکل افسوس ہے کہ بچوں کی تقریریں، دونوں ہمارے بچوں کی تقریریں تھی تو، لیکن عمر وہاں عمر افضل راجہ نہیں پہنچ سکے، اور اس کا ہمیں بالکل افسوس ہے، یہ ہمارے ساتھ کوئی سازش ہوئی ہے کہ وہ کسی وجہ سے لوگوں نے آپ کو وہاں آنے نہیں دیا، لیکن چلیں کوئی بات نہیں، آئندہ اس پہ دیکھیں گے، لیکن ہم نے بالکل عمر کو مس کیا۔
0: صاحب آپ کو پتا ہے کہ میں کسی کی سازش میں آتا ہوں؟
1: جی
0: آپ کو اچھی طرح پتا ہے میں کسی کی سازش میں آتا ہوں؟
1: نہیں، آپ سازش میں آتے نہیں ہیں، لیکن کبھی کبھی بندہ مجبوری کے تحت پھنس بھی جاتا ہے نا، تو وہی آپ کے ساتھ ہوا ہے، وہ ان کیمرا بریفنگ میں ہم آپ کو
0: یہ کہیں میرے ساتھ سازش کی گئی۔ چلے اب سنتے ہیں اپنا، کہہ رہے ہیں چودھری ساجد کی بات سنتے ہیں، چونکہ یہ بھی نوجوان ہے، اس نے بڑا کام کیا میڈیا کے حوالے سے، کرسیوں کے حوالے سے۔
1: میں اپنے ساتھیوں کا ذرا ذکر کر دوں۔
0: جی ضرور کریں آپ۔ رائے صاحب آپ کے پاس میں ڈیٹ ہے، آپ کو پورا رائٹ ہے۔
1: جی جی، میں اسی لیے میاں منیر صاحب ہیں ہمارے جناب۔
0: میاں صاحب کون ہیں؟
1: وہ ہمارے جنرل سیکرٹری ہیں، اسی طرح چودھری شوکت صاحب ہمارے نائب صدر ہیں، اسی طرح جناب چودھری افضال جو ہیں ہمارے نائب صدر ہیں، اسی میر مختار نقوی صاحب جو وہ ہمارے نائب صدر ہیں، اسی ملک بوٹا صاحب پیش تھے وہاں، وہ بھی ہمارے پاکستان، اور اسی طرح نذیر گوندل جو ہیں وہ ہمارے یوتھ کے
0: لیکن
1: صدر
0: ہیں۔ انہوں نے تو بڑا کام کیا، ان کے تو بڑے ڈنکے بج رہے ہیں۔
1: کن کے جی؟
0: چودھری نذیر گوندل کے۔
1: دیکھیں جی، جو نذیر گوندل نے جو کام کیا وہ دیکھیں، انہوں نے چودھری نذیر نے بالکل بڑھ چڑھ کر، اور سب سے پہلی بات تو یہ ہے کہ اس میں سب سے زیادہ جو کردار ہے وہ ہمارے ینگ جو وکاس ہیں، انہوں نے جس طرح 2 بجے جا کر یہ سارا انہوں نے جا کر سنبھالا انتظام، اور اس میں بالکل اگر کوئی نام ایسا ہے، اور باقی جتنے میڈیا والے اس میں تنویر اور باقی جتنی ٹیم ہے جنہوں نے ساتھ دیا، اور باقی سارے لوگ ہمارے ادھر موجود تھے، اور اگر
0: رائے صاحب جو ورکر ہوتا ہے، جو ورکر ہوتا ہے کسی سیاسی تنظیم کا یا لوکل تنظیم کا، وہ ایک ریڑھ کی ہڈی کا کام کرتا ہے، تو ان کی تعریف کریں۔
1: خاص طور پہ جو ہیں چوئی صاحب کی فیملی کے جو ینگ بچے تھے، جس طرح انہوں نے ہمارے حمزہ اور دوسرے صاحب نے باہر جا کر انہوں نے ڈیوٹی دی ہے، اور کھڑے ہو کر انہوں نے بالکل اپنا سارا ساتھیوں کے ساتھ اور لوگوں کو مدد کی ہے، گاڑیوں کو آگے پیچھے، لوگوں کو اندر آنے کے لیے، اور ان کو میں بالکل ان بچوں کو خراج تحسین پیش کرتا ہوں، اور اسی طرح ہمارے جو ینگ لوگ دوسرے تھے، باقی جتنی ہماری، اور خاص طور پہ رحیلہ مشتاق کا میں زیادہ شکریہ ادا کروں گا کہ جس طرح انہوں نے اسٹال والوں کو، اور اس طرح ان کے پاس جا جا کر ان سے پوچھا، اسی طرح چودھری افضال جو ہیں وہ بھی اسٹال والوں کے پاس گئے، اور باقی دیکھیں یہ پروگرام ہوتے ہیں مل کر، اور اس میں کوئی میاں صاحب ہمارے پتا ہے جوان ہے وہ ہر، اور خاص طور پر میں ایک شکریہ ادا کرتا ہوں کہ ہمارے جو پاکستان سے آئے تھے عمران صدیقی صاحب، انہوں نے اس میں بڑھ چڑھ
0: یہی سوال کرنے لگا تھا، میاں صاحب نے تو کچھ نہیں کیا، عمران صدیقی صاحب کی بات کریں۔
1: دیکھیں جی، عمران صدیقی صاحب نے جو 4 چاند لگائے ہیں اسٹیٹ سیکرٹری ہو کے، انہوں نے جس طرح کیا ہے وہ واقعی مبارکباد کے مستحق ہے، اور دیکھیں اگر کوئی کوتاہی یا کمی ہوئی ہے تو بالکل نشاندہی کرنی چاہیے، آئندہ اس کے لیے ہم بہتری کی کوشش کریں گے، اور
0: چونکہ
1: باقی
0: عمران صدیقی وہ چونکہ پروفیشنل کام کرتے ہیں تو وہ پروفیشنل طریقے سے کرتے ہیں نا۔
1: اور ایک اور زیادہ خوشی کی بات تھی کہ ہماری پاکستان سوسائٹی کے جتنے ممبران ہیں وہ اپنی فیملیز کو ساتھ لے کر آئے تھے، اور یہ بڑی خوشی کی بات ہے کہ دیکھیں یہ پروگرام جو ہے خواتین اور مرد حضرات جو ہیں، وہ آپ دیکھیں حال میں کھچا کھچ بھرا ہوا تھا، اور اس میں سب لوگ اپنی فیملیز لے کر آئے تھے, اور اسی طرح پروگراموں میں فیملیز کو لے کر جانا چاہیے. اگر آپ اپنی فیملیز لے کر
0: صاحب آپ کے پاس مینڈیٹ ہے اور اب سوال ہی آپ ہی سے کر رہے ہیں, لیکن جو ہمارے پاس خبر ہے کہ میاں صاحب بہت خوش تھے.
1: میاں صاحب اتنے خوش تھے جی, بھنگڑے ڈال رہے تھے. میاں صاحب دیکھیں ڈول کے ساتھ میاں صاحب باہر سے آئے ہیں, اور میاں صاحب تو ہر 14 اگست کے فنکشن.
0: پھر آپ مجھے تو نہیں کہہ سکتے کہ راجہ صاحب آپ ان کو کیوں نوجوان کہتے ہیں.
1: نہیں ہے نوجوان, ہم انہیں کہتے ہی نوجوان. دیکھیں جی میاں صاحب نوجوان ہے اور ان کے کام بھی نوجوانوں والے ہیں.
0: ان کے کام بھی نوجوان والے, تو اسی لیے خوش تھے. چلے آتے ہیں, چلے ساجد کو بھی موقع دے. ساجد طرح راجہ صاحب سے اجازت لے کر آپ بھی بات کریں.
1: میں خاص طور پر چودھری آصف کا میں بہت شکریہ ادا کرتا ہوں کہ انہوں نے بالکل اپنے ساتھیوں کے ساتھ مل کر انہوں نے بھی اس پروگرام میں بھرپور شرکت کی, اور ہمارے وہ دوست ہیں میرے تو پرانے دوست ہیں پچھلے 30.
0: تو راجہ صاحب کوئی اسپیشل ٹیبل بھی تھے پیمانوں کے لیے؟
1: بالکل جی, ہمارے 10 سے 15 ٹیبل ایسے تھے کہ جو اسپیشل ٹیبل تھے, اور ان لوگوں کو وہاں بٹھایا گیا تھا, اور ان لوگوں کے وہ ان سب لوگوں کا میں شکریہ ادا کرتا ہوں کہ جو اسپیشل ٹیبل انہوں نے اپنے ان کے لیے ہم نے ریزرو کر کے رکھے ہوئے تھے, وہ لوگ اپنے ٹیبلوں پہ آ کر بیٹھے ہیں اور انہوں نے اپنا پروگرام انجوائے کیا ہے.
0: رہ صاحب جو میرے پاس خبر ہے جنہوں نے ٹیبل نہ ریزرو کیے تھے نہ آپ نے ان کو مطلب کہ پرسنلی بلایا تھا, وہ پروگرام کا سن کر آئے تھے, وہ بھی انہی ٹیبلوں پہ بیٹھے ہوئے تھے.
1: بالکل وہ بھی انہی, لیکن یہ ایک سائیڈ پہ جو ہے نا, یہ جو ان لوگوں کے ساتھ ہماری کمٹمنٹ ہوئی تھی پہلے, جو انہوں نے ہمارے ساتھ تعاون بھی کیا, اور وہ ہمارے ساتھ بہت ساتھی شامل تھے, اور خاص طور پر علی جوید اور ملک طاہر جس طرح میڈیا کا کردار اور شیخ ظفر نے کیا ہے, ان کو بھی میں خراج تحسین پیش کرتا ہوں,
0: ان کا اسپیشل شکریہ ادا کریں.
1: جی علی جوید کا اور ملک طاہر کا, اور ملک بوٹا صاحب بھی ہمارے میڈیا میں بھی آ جاتے ہیں, اور باقی شیخ ظفر ان کا میں اسپیشل شکریہ ادا کرتا ہوں.
0: شیخ صاحب کا نام آستہ کیوں لیتے ہیں؟
1: شیخ ظفر میرا بھائی ہے ہمارا, اور ہماری ٹیم کا ممبر ہے, ایسی کوئی بات نہیں ہے. شیخ ظفر نے جو نغمے پیش کیے ملی نغمے, اس پہ بھی وہ خراج تحسین کے مستحق ہیں. اور خاص طور پر
2: سار صاحب ہم نے تو شیخ صاحب کو بہت موقع دیا, انہوں نے اپنی پرفارمنس
1: ہم نے کہا جی جتنا مرضی ٹائم لے,
2: ملی نغمے بھی گائے ہیں ان کو,
1: اور سب سے زیادہ جو ہے جو میوزک کا لیڈی اور جو گلوکار تھا وہ میں ساجد کو مبارکباد پیش کرتا ہوں کہ انہوں نے جناب
0: رائے صاحب ایک منٹ یہ آپ نے کہا کہ جو لیڈی گلوکار تھا,
1: گلوکار لیڈی گلوکار تھی اور ایک گلوکار تھا,
0: وہ ہمارے دو بولے میں نے سمجھا ایک ہی کو بنا دیا.
1: نہیں ایسا نہیں, انگلینڈ سے جناب یوکے سے دے دو, ایک سنگر تھا اور فیمیل سنگر تھی, یہ دونوں انگلینڈ سے آئے.
0: آپ بزاد کر رہے ہیں, آپ ساجد نے بزاد کیا جی.
1: جی آپ ساجد بولے جی.
2: ان کے ساتھ ایک بلکہ انڈین آئے ہوئے تھے سکھ بھی, وہ بھی ہمارے ساتھ ہمارا دن منانے کے لیے آئے ہوئے تھے 14 اگست جو ہے نا, تو وہ باہر تقریباً انگلینڈ سے دونوں لڑکے اور وہ لڑکی بھی لیڈیز وہاں سے ہی آئی ہوئی تھی.
0: تو جو میاں صاحب آپ کہہ رہے ہیں راجہ صاحب بنگلے ڈال رہے تھے, تو میں نے دیکھا پاکستان کی ٹوپیوں بھی دیکھی ہیں, میں نے ڈول بھی دیکھا ہے.
1: جی جی ٹوپیاں بالکل ہے جی, میاں صاحب انٹری کر کے آئے ہیں ڈول کے
2: پہ, ہم آئے اندر اور جو ہماری ساری ٹیم وہاں پہ آئی ہے انٹر کیا ہے, ڈول بھی وہاں پہ تھا, بنگڑے تھے, میاں صاحب بھی مطلب ماشاء اللہ جنگ بالکل جنگ لگ رہے تھے ادھر, جو ہمارے ساتھ فل مطلب ہے کہ 14 اگست کی خوشی ظاہر ہو رہی تھی کہ وہ مطلب آج پتا چل رہا تھا کہ صحیح ہے خوش ہیں 14 اگست والے دن.
0: تو اپنا راجہ صاحب سے بات کریں گے. راجہ صاحب یہ پروگرام کی آواز تو بہت اچھی ہے, باہر آئی ہے پروگرام بھی بہت اچھا ہوا ہے, سارے فوٹو اب میڈیا پہ کلپس بھی میڈیا پہ آ کر اندازہ ہو جاتا ہے, لیکن ہمیں کوئی فیتا کاٹنے والا فوٹو نظر نہیں آیا یا ویڈیو کلپ نظر نہیں آیا.
1: دیکھیں جی ہم نے کوئی فیتا نہیں کاٹا, اور نہ ہمیں فیتا کاٹنے کی ضرورت تھی, کیک کاٹا ہے اور 14 اگست کا کیک کاٹا ہے, وہ امبیسڈر صاحب بالکل اس میں امبیسڈر صاحب اور چودھری بلاس صاحب نے جو ہمارے پاکستان سوسائٹی کے صدر ہیں انہوں نے مل کے کیک کاٹا اور ان سب کے ساتھ ہم کھڑے تھے. اور ایک چیز میں
2: صاحب اور جو ہے نا انکل
1: اور ایک چیز جو ہے علی ستار صاحب ہمارے وہاں موجود تھے, امبیسڈر صاحب وہاں موجود تھے, امبیسی کی جو پوری نمائندگی وہاں موجود تھی. اور ایک چیز رائے صاحب میں یہاں بالکل کہنا چاہوں گا کہ اگر کسی نے بھی कोई फोटो ऐसी हमारी इस्तेमाल करने की कोशिश की कि किसी ने अपना फंक्शन जाहिर करने के लिए हमारी फोटो इस्तेमाल की, तो उसके खिलाफ हम बिल्कुल कानूनी कार्रवाई करेंगे। कुछ लोग ऐसे हैं जो चार पांच बंदों के साथ कोई प्रोग्राम करते हैं और तस्वीरें दूसरी जगहों जाकर आगे भेज देते हैं, जी हमने वहां प्रोग्राम किया। इस दफा हम उन लोगों का आखिर तक पीछा करेंगे।
0: राय साहब, आप उनका शुक्रिया अदा करें, आपके प्रोग्राम को प्रमोट करते हैं।
1: जी वो हमारे प्रोग्राम को प्रमोट नहीं करते, वो चमचा गिरी करते हैं दारों की, और दारों को जाकर कहते हैं जी हम देखें क्या कर रहे हैं। उन लोगों के लिए हम बिल्कुल ये उनको हम खुली कहते हैं कि उनको कहते हैं कि बिल्कुल इस चीज से बाहर
0: हैं। किस तरह को कर सकता है इस मीडिया के दौर में, इसकी तो दो हफ्ते से सारी चीजें बाहर चली गई मार्केट में,
1: बड़ा कुछ कर सकते हैं।
2: राय साहब मेरे पास ओरिजिनल फिल्म है जो है ना।
1: नहीं नहीं वो हमारे पास मौजूद है, वो सेफ है,
2: मैं आपको आज भेजूंगा और आप देखना कि कितने, वो जो आप कह रहे हैं ना फीता काटने की बात है, फीता इसी वजह से नहीं काटा गया क्योंकि लोग तीन ढाई तीन बजे शुरू हो गए थे आना, और वहां पे मतलब स्टॉल शुरू
1: मारा तो दो बजे राय साहब, दो ढाई बजे, चार बजे का टाइम था।
2: टाइम तो चार बजे का था, वहां पे जैसे ही लोग जुम्मे की नमाज पढ़कर सारे उधर आए, और हमें यकीन ही नहीं था कि एक नई जगह और कोपेनहेगन से इतनी दूर जंगल में मतलब है ये एक प्रोग्राम हुआ है, सबके लिए नई जगह थी, गाड़ियों पे स्पेशल जाना था, और यकीन करें कि मेरे ख्याल में इतना रश था और वहां पे हमने तकरीबन,
0: अगर ये राजा साहब साजिद साहब अगर ये होता ट्रेन होती तो बसों का इतना इजी इंतजाम होता, मेट्रो का इंतजाम होता, तो फिर तो ये आप संभाल ही नहीं सकते लोगों को।
1: नहीं नहीं अल्लाह का बड़ा शुक्र है राय साहब, हम इससे डबल भी हो जाते तो हम इंशाल्लाह संभालते। जरूरी है हमारा, देखें राय साहब
2: बाहर तक लोग मतलब वेट करते रहे ना, और ये मैं आपको बताऊं कि ये नहीं कि लोग आ गए और गए नहीं, लोग गाते थे थोड़ी देर घंटा तो एंजॉय करते थे फिर चले जाते थे, नए आ रहे हैं जा रहे हैं इस तरह मतलब
0: है कि लोग तो लान में बैठे हुए थे जो मैंने तस्वीरें देखी हैं,
1: लोगों ने लान में बैठकर भी राजा साहब खाना खाया, और सबसे ज्यादा खूबसूरती की बात
0: ये मौसम जो ऐसा था
1: जी, मौसम भी गर्मी का था, लेकिन मैं इस पे हाल वाले को भी खराज तहसीन पेश करता हूँ कि जिस तरह उसने एयर कंडीशन उसके काम कर रहे थे वाकई वो हाल जो है
0: तो
1: उसने।
0: राजा साहब ये पिकनिक लगती थी ऐसे जिस तरह घास पे खा रहे हैं, तो
1: बिल्कुल ऐसे ही जगह नहीं, लोगों ने एज ए पिकनिक मनाया 14 अगस्त को ऐसे खुशी के साथ, लोग इतने आपस में घुल मिलकर बातें कर रहे थे, और यही चीजें हैं। और जो मैंने बात राय साहब पहले की है ना, हमारी जितनी फोटो हमारी जितनी वीडियोज है पाकिस्तानी सारे दारों को, वजारत खारजा को, हर चीज पाकिस्तान डीजीआई एसपीआर को और सबको भेज चुके हैं हम, इसलिए भेज चुके हैं कि जो कुछ लोग ऐसे हैं जो मुनाफकत करते हैं और फोटो किसी और की ठाकर आगे जाकर कहते हैं जी हमने वहां प्रोग्राम करवा दिया, इसलिए हमने इस वक्त इस दफा फैसला किया है।
0: तो राय साहब आपके पास मैंडेट है, आपको इन चीजों की जरूरत है?
1: नहीं देखे मंडे इसीलिए भेजी है कि अगर मैं कह रहा हूँ कि अगर कोई बंदा इस तरह की हरकत,
0: मैंने कहा किसी को जरूरत है, ये तो सारी दुनिया देख रही है अपनी आंखों से देख रही है।
1: नहीं देख रही है, लेकिन कुछ लोग ऐसे थे ना राजा साहब,
0: ये बार बार कुछ लोग क्यों इस्तेमाल करते हैं आप?
1: मैं इसलिए कह रहा हूँ कि उन लोगों को पता होना चाहिए कि आप उन लोगों का हम पीछा करेंगे,
0: अगर पीछा करेंगे। कुछ लोग बाहर से थे
1: जी,
0: कुछ लोग बाहर से थे या अंदर से थे?
1: नहीं कुछ लोग अंदर से तो कोई भी नहीं है, अल्लाह का बड़ा शुक्र है कि पाकिस्तान सोसाइटी के जितने लोग हैं वो पाकिस्तान सोसाइटी के साथ मुखलिस हैं, और बिल्कुल जो है उन पे 100% हमें यकीन है कि हमारी कोई बात ऐसी नहीं है कि जो पाकिस्तान सोसाइटी की बाहर जाए। अल्लाह का बड़ा शुक्र है, पाकिस्तान सोसाइटी पाकिस्तानियों की है, और ये मरकजी तंजीम है जो पिछले 53 ईयर्स हो गए हैं उनको यहाँ काम करते हुए।
2: मैं बताता हूँ कि जो ये बार बार ये कुछ लोग कह रहे हैं, वाकई ये डेनमार्क में जो लोग चाहते हैं कि ये पाकिस्तान सोसाइटी जैसे कामयाब है इस तरह इसको फेल किया जाए, चौधरी विलायत को फेल किया जाए, ये सोसाइटी
1: कामयाब रहेंगे साजिद
2: राय साहब। ये आपको मैं बताऊं कि ये जितना बड़ा माशाल्लाह प्रोग्राम है, जितने भी डेनमार्क में प्रोग्राम है उनसे आप अगर ये कंपेयर करें, अभी मैं आपको दुनिया न्यूज की रिपोर्ट भी भेजूंगा आप देखना, उन्होंने चैनल पे भी चलाई है, और इतना कामयाब ये जो प्रोग्राम रहा है, बाहर तक इतना रश था कोई हिसाब नहीं, बंदे आते जाते रहे हैं, और ये डेनमार्क में ये प्रोग्राम इस तरह के पाकिस्तान सोसाइटी ही कर सकती है और चौधरी विलायत हाँ ही कर सकता है। ये बिल्कुल कोई ना समझे कि ये और हमेशा की तरह इन्होंने अपनी रवायात को बरकरार रखते हुए ये मतलब इतना बड़ा प्रोग्राम देखा। आप बाकी प्रोग्राम भी जज कर ले, अरबस लोन वगैरह, और जो उधर बेला में भी हुए, और वहां पे तो खाली मतलब ये आम
0: राय साहब प्रोग्राम चौधरी साहब बड़ा हुआ, इसमें कोई शक नहीं, कोई दो राय नहीं है, लेकिन मेरी नजर में अगर सात बंदे भी इकट्ठे हुए तो मैं उनको भी हजारों काउंट करता हूँ।
2: नहीं वो
3: बिल्कुल नहीं करना चाहिए उनको, बिल्कुल उनका उनको हक है, वो पाकिस्तानी
0: जो पाकिस्तान का प्रोग्राम हुआ है, किसी और का तो नहीं है, पाकिस्तान का केक काटा गया है।
2: बिल्कुल बात है ये आपकी। बहरहाल ये है कि ये सोसाइटी काउंटिंग तो होती है कि फलानी सोसाइटी के इतने बंदे आए, फलाने के इतने आए, और ये मैं बारहा कहूंगा कि ये पाकिस्तान सोसाइटी है जो डेनमार्क में इतना बड़ा, और चौधरी वलायत खान है जो इतना बड़ा प्रोग्राम कर सकता है डेनमार्क में। और हमारा अल्हम्दुलिल्लाह पहले एक दो दफा जो एक जैसे राय साहब कह रहे हैं, कुछ लोगों ने हमारे खिलाफ साजिश की, हमने हार लिया और उसी दिन उन्होंने भी हार बुक कर लिया, हालांकि उन्होंने प्रोग्राम नहीं किए, बहरहाल फिर भी, और पाकिस्तान सोसाइटी ने ही 14 अगस्त को ये प्रोग्राम किया है।
3: और राय साहब एक बात आज ही कह दे कि अगले साल का हमने आज से ही बुक कर दिया है और यही हाल होगा, और इसके बाद जितनी जगह खाली है वहां आप देखेंगे कि किस तरह का प्रोग्राम होगा, और इंशाल्लाह आप सब दोस्तों के साथ मिलकर और इंशाल्लाह बहुत बड़ा प्रोग्राम होगा, और कोशिश
2: बताता जाऊं कि इंशाल्लाह जो नेक्स्ट 14 अगस्त का प्रोग्राम है वो 14 अगस्त जो बन रही है सैटरडे को, लोडे को, हफ्ते को, और इंशाल्लाह हम इस दफा जो पाकिस्तान से स्पेशल कोई सिंगर मंगाएंगे, मतलब ये जैसे कि
0: मेरी बात सुने राजा साहब, अब मैं डेट आपसे पूछा जा सकता है, साजिद भी आपके साथ है, राजा साहब आप क्यों देखें ये प्रोग्राम, कोई बड़ा बाहर से कोई वजीर आया था?
3: नहीं जी वजीर बिल्कुल, हमने
0: कोई बड़ी शख्सियत आई थी बाहर से?
3: कोई भी नहीं है जी, हमने
0: प्रोग्राम आपका कामयाब हुआ या फेल हुआ?
3: नहीं नहीं हम अपना प्रोग्राम करेंगे, लेकिन पाकिस्तान से हम उस शख्सियत को बुलाएंगे आइंदा जो हम ओवरसीज को कुछ दे कर जाए, इसलिए उसकी कमिटमेंट होगी तो फिर बुलाएंगे, अगर कमिटमेंट नहीं होगी तो हम किसी को नहीं बुलाएंगे।
0: नहीं देखे ना मेहमान है, अगर अब मैं समझूं कि
3: वैसे मेहमान कोई आए वो वेलकम है, लेकिन
0: जो भी सफीर हो अब देखे पाकिस्तान की नुमाइंदगी हो जाती है, पूरी स्टेट की नुमाइंदगी हो जाती है, लेकिन अगर आपने वजीरों के पीछे भाग भाग के काम भी नहीं करना, आप गाड़ी पार करो, उनकी खाना खिलाओ, नाश्ते कराओ, आपने उधर काम करना, या अपना आज आपने अपने प्रोग्राम की तरफ सबने तवज्जो दी और आपका कामयाब हुआ?
3: आपके सामने लाइन में लगे हुए थे वजीर आने के लिए, सारा कुछ था, लेकिन हमने फैसला किया और ये सारी टीम ने,
0: और मैंने नाम लिख दिए तो फिर कहेंगे राजा साहब ने ये खबर दी है?
3: नहीं नहीं नहीं, चौधरी वलायत साहब की क्यादत में जिस वक्त ये हमारा फैसला हुआ, मियां साहब से बाकी सारी हमारी टीम ने ये फैसला किया कि हम इस दफा कोई मेहमान नहीं बुलाएंगे, हालांकि उनके मिनिस्टर या किसी को आने के लिए तो कोई वीजे की जरूरत नहीं है, उनके पास ब्लू पासपोर्ट होते हैं वो आ जाते हैं, उनको प्रॉब्लम नहीं थी, लेकिन
2: हालांकि मैं बताता हूँ, हालांकि शहबाज शरीफ के जो पर्सनल सेक्रेटरी हैं जो वो उन्होंने बहुत ज्यादा रिक्वेस्ट की इस दफा अंकल वलायत को कि वो उन्हें बुलाया जाए।
0: लेकिन देखें राय साहब, मुझे भी आपकी रिकॉर्ड ब्रीफ किया गया था कि चौधरी शाफे साहब एकदम नमूदार होंगे।
3: नहीं नहीं चौधरी शाफे साहब का जो
2: उनका कनेडा का प्रोग्राम बन गया था, उधर जो उन्होंने जाना था,
3: उन्होंने कनाडा जाना था, और सबसे पहली बात यह है कि चौधरी शाफे साहब उस वक्त आते जब मुस्लिम लीग का फंक्शन करेगी, वो आएंगे जरूर आएंगे, लेकिन ये पाकिस्तान सोसाइटी का फंक्शन था तो हमने कोशिश की है कि यहाँ कोई सियासी फिगर ऐसा ना हो, इसीलिए हमने किसी सियासतदान को नहीं बुलाया।
0: आपका प्रोग्राम बताएं कामयाब हुआ या नहीं हुआ?
2: ये राय साहब ये तो बताने की बात नहीं है, ये तो कोपेनहेगन डेनमार्क में क्या मतलब है, पूरे
0: तो फिर आगे सोचने की क्या जरूरत है? आप ऐसे प्रोग्राम आपको कामयाब हो जाता है तो जरूरी है आपने हेडेक लेनी है?
2: नहीं नहीं ये हम वैसे राय साहब कह रहे हैं कि इंशाल्लाह हम,
0: मैं कहता हूँ कि गुलकार भी जो है ना ठीक है आप बुला लेते हैं, मैं तो इस हक में हूँ चूंकि हम लोग लोकल है, लोकल हमारा प्रोग्राम होता है, लोकल फनकारों को इज्जत देनी चाहिए।
2: नहीं वो इसलिए राय साहब हम पाकिस्तान से बुलाते हैं क्योंकि जो देखे ये 14 अगस्त जो होता है पाकिस्तान का दिन होता है, तो इसलिए हम चाहते हैं कि कुछ लोग फनकार वहां से आए, जैसे नॉर्वे में भी सोसाइटियां प्रोग्राम करती हैं, वो भी पाकिस्तान से
0: वहां तो बहुत चीजें जो है वो स्टेट भी मदद करती है ना।
2: हाँ जी, नहीं वो ऐसी बात नहीं है, हम तो ये चाहते हैं कि मतलब 14 अगस्त है और हमारा कोई लोग गुलकार वहां से आए, जैसा कि वो रेशमा की बेटी ने आना था तो वो ऑन लास्ट टाइम में कोई फ्लाइट में मसला बना या पता नहीं क्या हुआ है।
0: फिर आप खिदमत खल्क भी करते हैं?
2: हाँ नहीं जी, हम वो हमारे एक सफीर ही होते हैं, पाकिस्तान की नुमाइंदगी कर रहे होते हैं, कोई भी अगर पाकिस्तान का कोई मेन खिलाड़ी है या कोई गुलकार है पाकिस्तान का लोक फनकार, जैसे ये अताउल्लाह है, आरफ लवार है या इस तरह के लोक फनकार
3: देखें, वो भी पाकिस्तानी अगर वो आते हैं तो वो पाकिस्तान की नुमाइंदगी होती है और अवाम को भी इंटरटेनमेंट के लिए कुछ ना कुछ राय साहब चाहिए।
0: राजा साहब वो पाकिस्तान की नुमाइंदगी नहीं होती, वो 10,000 यूरो की फी बंदा नुमाइंदगी होती है।
3: देखिए राय साहब, अगर हम इतने कमाते हैं तो अगर पाकिस्तान के नाम पे अगर आप उनको दे देंगे, वो उनकी रोजी रोटी है, वो प्रोग्राम भी करते हैं और उन्होंने खाना भी तो है ना राय साहब।
0: चलें राय साहब, आपका प्रोग्राम कामयाब हुआ, आप सब लोग खुश हैं नजर आता है आपसे।
3: राय साहब आपकी दुआएं हैं, आप शुरू से हमारे देखें 8 तारीख को हमने बकायदा इसको प्रोग्राम को शुरू किया, इससे पहले कुछ लोग हमारे छुट्टियों पे गए हुए थे, मियां साहब भी गए हुए थे, चोई साहब पाकिस्तान से आए और इसी तरह हमारे जितने
0: मियां साहब का बार बार जिक्र करते हैं, मियां साहब नाराज तो नहीं है?
3: तब भी नाराज वो हो ही नहीं सकते,
0: किसी बात पे नाराज तो नहीं है
2: हमारे मुंह नहीं। वो जो है ना वो अपने मेहमान के साथ बिजी है, जो इमरान साहब आए हुए हैं,
3: मीर मुख्तार नकवी साहब, मीर मुख्तार
0: वो तो पुर्तगाल चले गए हैं, इमरान साहब
3: चौधरी अफजल अफजल जो है वो अपने बच्चों के साथ इंग्लैंड में थे, लोग छुट्टियां गुजार रहे थे, बकायदा जो पहली मीटिंग हमारी हुई थी सिलसिले में प्रोग्राम के सिलसिले में वो हमारी 8 अगस्त को हुई थी रात को, तो वहां से हमने प्रोग्राम का बकायदा जो है सिस्टम के। और
0: राय साहब आपके पास मैंडेट है हमारे नौजवान सियासतदान, आपने ये रंगमाल तो नहीं किए हुए?
3: ये कभी भी नहीं रंगमाल होते, आपको पता है उनका।
0: ये किस तरह हो सकता है वो बोले ना?
3: नहीं नहीं बोलेंगे, वो असल में गए हुए थे स्वीडन बच्चों के पास, तो उम्मीद है कि आज आ जाएंगे और शाम को उम्मीद है
0: मैंडेट आपके पास है इसलिए तो नहीं कहीं?
3: नहीं नहीं नहीं कभी भी नहीं, मैंडेट ये मेरा मैंडेट उन्हीं का दिया हुआ है सबका, मुझे सारी पाकिस्तान सोसाइटी की टीम ने मैंडेट दिया है और बोलने का मैं, हम सब एक हैं, अल्लाह का बड़ा शुक्र है, हम बिल्कुल तनकीद भी बर्दाश्त करते हैं और आपके सामने की बात है कि जिस वक्त हम चोई बुलाय साहब को कोई बात कहते हैं तो वो बिल्कुल मानते भी हैं और उस पे
0: चूंकि वो डेमोक्रेट है इसलिए मानते हैं ना
3: जी, हमारी पाकिस्तान सोसाइटी में जमहूरियत है और ये जमहूरियत के तरीके से चलती है, अगर 10 बंदे कह रहे हैं कि ये काम नहीं होगा तो नहीं होगा, अगर कहेंगे 5 बंदे इधर है 5 उधर है तो फिर एक एक्स्ट्रा वोट जो है वो एज ए पाकिस्तान सोसाइटी उनको हासिल है कि वो फैसला कर ले, तो अल्लाह का शुक्र है हम मिलकर फैसले करते हैं और आइंदा भी पाकिस्तान कम्युनिटी के लिए जो भी आओगे हम उनके साथ ऐसा भी डालेंगे, कोई भी ऐसा, हम सब पाकिस्तानी एक है, हमें इन चीजों से निकलना चाहिए, पाकिस्तान हमारा वतन है और हमें अपने वतन के लिए यहाँ काम करना चाहिए।
0: ये तो राय साहब सबसे अच्छी बात है ना, ये आपने जो आखिरी बात की है ना कि वतन के लिए काम करना चाहिए, हम जहाँ डेनमार्क में रहते हैं हमें डेनमार्क के लिए भी काम करना, देखिए कितनी खुशी की बात है कि 14 अगस्त को सफारतखाना पाकिस्तान में खचा खच हाउस फुल था और इतने ही लोग जो हैं वो बाहर पीछे खड़े थे और डेनमार्क में जो डेनमार्क की जो सफ़ीर हैं अम्बेसी की वो जो पाकिस्तान में इस्लामाबाद में वो हमारे दरमियान मौजूद थी, हमें खुशी से देख रही थी, जब मुझे शील्ड देख रहे थे तो वो मेरी तरफ बड़ी खुशी से देख रही थी, वो किससे पूछ भी रही थी बहुत चीज़ों के मुतल्लिक।
3: मेरे ख्याल में उसे कोई पता नहीं, शायद आपको किसी के जानने वाले आपके प्राव तो अभी यंग है तो हो सकता है उसके कोई जानने वाले आपके जानने वाले हूँ पहले तो इसलिए वो देख रही हो गौर से, शायद कोई बचपन में उसने आपको देखा हो कहीं प्रोग्रामों में, क्योंकि वो भी मैं है सोशल के जिस तरह आप सोशल डेमोक्रेट के मेंबर हैं।
2: बहरहाल राय साहब मेरी तरफ से भी आपको बहुत बहुत मुबारक हो, माशाल्लाह मतलब ये कि आपको एम्बेसडर साहब ने शील्ड दिया और ये मतलब है बहुत बड़ा आजाद होता है,
3: बहुत और
2: मतलब ये आपके एक मीडिया का जो आपको अच्छा किरदार देख के अच्छा काम देख के उन्होंने मतलब ये को आपको सिर्फ शील्ड दिया और हम इंशाल्लाह आपकी ये हम ना दावत भी करेंगे, हम आपको दावत देंगे इस खुशी में कि आपकी जो है ना
3: मुस्लिम लीग काफ राय साहब आपको बिल्कुल
1: آپ کا شکریہ ادا کرے گی شیلڈ پہ آپ کو بالکل آپ کو
2: نہیں ہم پاکستان سوسائٹی سے بھی دیں گے
1: پاکستان سوسائٹی بالکل
0: دیکھے نا پاکستان سوسائٹی کے کپتان نے تو مجھے مبارکباد دے دی تو ابھی جو ہے کاف لیگ ہے ڈنمارک میں
1: کاف لیگ آج رائے صاحب ہم نے کاف لیگ پہ نہیں بولنا آپ کو ابھی ابھی شیلڈ ملی ہے آپ ایمانداری سے بتائیں رائے صاحب آپ کو ابھی بھی شیلڈ ملی ہے میڈیا کی طرف سے امبیسڈر صاحب نے دی ہے آپ بتائیں کہ کاف لیگ یہاں زندہ ہے یا نہیں ہے یہ ایمانداری سے آپ نے جواب دینا ہے
0: اب دیکھیں مجھے میڈیا کی طرف سے نہیں ملی شیلڈ
1: جی جی
0: نہیں انہوں نے ملی ہے کمیونٹی فورم کی طرف سے اور اس کے قائد اعظم رحمت اللہ علیہ کی جو میں بناتا ہوں اپنا جو باقی جو کمیونٹی کی ہم خدمت کرتے ہیں مل جل کر جس میں آپ لوگ سب شامل ہوتے ہیں
2: امبیسڈر صاحب نے اگر آپ کو دیا تو آپ میڈیا آپ کو اچھی کارکردگی پر دی گئی ہے اور آپ کا جو اتنا مطلب ہے رور رہا ہے ابھی تک میڈیا میں
0: بھائی دیکھیں نا سارے لوگ جو ہیں جتنے بھی لوگ ہیں آپ دیکھیں نا ہر چیز میں ہر بندہ شامل ہوتا ہے پاکستان کے کام میں ہر بندہ شامل ہوتا ہے جس طرح دیکھیں نا جو لوگ گئے تھے کتنے دیکھیں نا
1: تو کمیونٹی والوں نے دینی ہے وہ امبیسڈر صاحب نے دینا وہ ڈنمارک کمیونٹی نے دینی ہے کمیونٹی فورم جو انہوں نے شیلڈ دیا
0: ہو سکتا ہے اگلی دفعہ اختیارات جو ہے وہ کاف لیگ کے ہاتھوں میں آ جائیں
1: تو بالکل اس میں سوچیں گے ہم کہ جی آپ کو دیں شیلڈ
2: نیلا ادھر پڑا رہے
1: باقی جو ہے کاف لیگ آپ کے سامنے ہے اور جس طرح کاف لیگ یہاں چل رہی ہے
0: لیکن دیکھیں میاں صاحب کو آپ نے ناراض کیا ہے وہ تو اس لیے سویڈن چلے گئے ہیں وہ آج بولے نہیں ہیں
1: آئے آئے آپ ان کو فون کریں وہ بالکل بولیں گے ایسا نہیں ہے کہ میاں صاحب نہ بولیں
0: یا کوئی ڈسارڈ تو نہیں ہوئے
1: ایسا نہیں ہو سکتا میاں صاحب نے کیوں ڈس آرٹ ہونا ہے میاں صاحب
0: پتہ ہے وہ صحت کے لحاظ سے بھی کل آپ نے کہا کہ وہ خوشی سے ڈول کے تھا پر جو ہے وہ خوش بھی ہوتے رہے ہیں
1: میاں صاحب نے بھنگڑے اتنے ڈالنے ہیں کہ تھکاوٹ تو ہو جاتی ہے نا
0: یہ تو بریکنگ نیوز دی ہے آپ نے
1: بالکل میاں صاحب جھوم رہے تھے جی
2: نہیں کچھ تو آپ کی خوشی میں بھی جھوم رہے تھے نا کہ صبح آپ کو شیلڈ ملی تھی اس لیے وہ اس لیے خوشی میں بھی جھوم رہے تھے
0: ظاہر ہے میاں صاحب شروع سے ہماری ٹیم کا حصہ رہے ہیں
1: جی بالکل
2: اور دوسرا یہ نا آپ کہہ رہے ہیں کاف کا ہم آج پاکستان سوسائٹی کی نمائندگی کر رہے ہیں
0: کاف تو آئے نہیں راجہ صاحب کے پاس منڈیٹ ہے میں نے پوچھا تھا کہ راجہ صاحب کے پاس منڈیٹ ہے یا نہیں انہوں نے کہا جی ہم نے راجہ صاحب کو منڈیٹ دیا ہے
1: جی کاف کی بات اگلے سنڈے ہو جائے گی
0: کاف کی بات تو ذکر نہیں ہو رہا کاف ختم ہو گئی ہے
2: نہیں ختم نہیں ہوئی
1: دیکھیں
2: یہ بڑوں کا خواہش ہے دل کی خواہش ہے کہ کاف ختم ہو جائے
1: کاف بھائی کا ختم نہیں ہوئی بڑی دنیا کی خواہش رہی ہے کہ کاف
0: رائے صاحب دیکھیں نا اب سوسائٹی کا حصہ جو تھا وہ پروگرام جو ہے نا وہ اب ہو گیا وہ پروگرام چونکہ 14 اگست کا بڑا پروگرام تھا وہ اینڈ ہو گیا پروگرام اب اینڈ ہو گیا پروگرام کا
1: جی جی
0: لیکن دیکھیں نا کاف کی بہت ساری چیزیں ہیں پھر مجھے بھی پتا ہے
1: جی جی بالکل آپ بولیں جی جو ہوگی ہم بالکل کہیں گے جی ہے
0: اب دیکھیں نا یہ پروگرام 14 اگست کی اب ختم ہو گئے اور کامیاب آخری پروگرام تھا جو آپ لوگوں نے جس کی نمائندگی آج آپ کر رہے ہیں وہ آخری پروگرام تھا
1: بالکل ایسے ہی ہے جی آپ 14 اگست
0: دیکھیں ہیپی اینڈنگ ہوا ہے اور بڑی اینڈ ہوئی ہے ہیپی اینڈنگ
1: نہیں ماشاء اللہ جی ساری کمیونٹی مبارکباد جتنے لوگوں نے پروگرام
0: راجہ صاحب دیکھیں ساجد آپ بھی سنیں آپ نوجوان ہیں یہ جو 14 اگست کے پروگرام ہوتے ہیں نا جو میں نے کہا میں نے کوئی مذاق سے نہیں کہا تھا اگر ایک بندہ بھی بیٹھا ہوا کیک کاٹ رہا ہے تو میری نظر میں وہ بھی لاکھوں کے برابر ہے
2: بالکل یہی بات ہے
0: آپ کے پروگرام میں جس نے دیکھا نا ایک بندہ بھی نہ جاتا تھا وہ پروگرام وہ اتنا ہی بڑا پروگرام تھا
1: راجہ صاحب میں ان سب لوگوں کو مبارکباد پیش کرتا ہوں کہ جنہوں نے پاکستان کے لیے 14 اگست کے پروگرام کیے اور شروع سے لے کر آج کل 14 اگست تک میں ان سب کو مبارکباد پیش کرتا ہوں
0: یہ پارٹیاں نہیں ہوتی یہ 14 اگست کا پروگرام ہوتا
1: نہیں 14 اگست سب کا ہے سب سے پہلے تو ہمیں کوشش کرنی چاہیے کہ ابھی ہمارے پاس ایک سال ہے کوشش کریں کہ اگلا پروگرام جو ہے وہاں سب پاکستانی مل کر بہت بڑا کریں
0: رائے صاحب کبھی ہوا کہ یہاں ویسٹرو گیٹ میں نے جمعہ پڑھا تو امام صاحب نے پورا خطبہ دیا 14 اگست پر
1: ہاں لیکن ایسے بھی راجہ صاحب ہوا ہے کہ بندے کم پڑ گئے اور انہوں نے کہا جی ہمارے پاس بندے موجود نہیں ہیں تو کچھ 13-14 لوگ ہمارے پروگرام سے اٹھ کر ایک پروگرام میں گئے یہ میں سوالیہ انسان چھوڑ کے جا رہا ہوں اس پہ آپ
0: دیکھ رہے ہیں لوگ خوشی سے جاتے ہیں نا
3: नहीं नहीं उन्होंने कहा जी कुछ बंदे लेके आए और मेरा एक
0: नहीं नहीं राय साहब ये नहीं होता, लोग खुशी से जाते जान जा देखे परिंदे कहाँ जाते हैं
3: जी
0: परिंदे कहाँ जाते हैं उड़कर
3: जिधर नाच होगा उधर जाना है तो नाच तो मौजूद था ये जो मैं वो देखे जी वो बंदे को और फिर वो बेचारे बड़े परेशान थे तो आज मास्टर साहब ने भी मेरे बुजुर्ग है मास्टर यकूब साहब उन्होंने भी थोड़े छुपे छुपे लफ्जों में अदा कर दिया।
0: बहुत कामयाब प्रोग्राम हुआ है बड़ा जबरदस्त प्रोग्राम था बड़ी जबरदस्त तकरीरें थी सफीर मोहतरम में बड़ी जबरदस्त स्पीच की है
3: लेकिन जो 13-14 बंदे है ना ये हाजम नहीं हो रहे के जो प्रोग्राम
0: 13-14 बंदे जो होते ना हर बंदा कुछ बंदे रीढ़ की हड्डी होती है तंजीम में जमात में
3: वो कोई रीढ़ की हड्डी नहीं थे
0: देखे ना हर जमात में रीढ़ की हड्डी होते हैं
3: नहीं
0: कुछ वर्कर होते हैं जिस तरह आप जिक्र कर रहे थे साजिद का साजिद ने आप ही कह रहे थे साजिद ने बड़ा काम किया है
3: बिल्कुल साजिद ने काम किया है साजिद का काम बोलता है और लोगों ने देखा है कि वो वहाँ काम बोल रहा था और रहीला और साजिद ने जिस तरह मिलकर ये
0: तो आपने बहुत सारे काम देखे जो टेबल पर बैठ के सिर्फ खाना खाते हैं
3: है लोग ऐसे भी राय साहब
0: वहां से बैठ कर कहते हैं ये कर दो वो कर दो
3: और फिर होता नहीं है ना राय साहब
0: देखिए यार देखिए यही तो हुसन है
3: बिल्कुल
0: अगर सारे ये एक तरह के हो जाएं तो फिर तो बोरियत हो जाती है
3: बिल्कुल हालांकि बहुत बड़ी कुर्बानी देनी पड़ी उसी दिन पता है राय साहब आपको के जो फरीद साहब के बेटे की मेहंदी का फंक्शन था
0: आप देख रहे राय साहब साजिद को भी पता है कि चौधरी साहब को मैंने देखा जो अभी तक वो जो मीडिया में चीजें बाहर आई हैं हाईलाइट हुई हैं उन्होंने तो एक जगह भी ख्वाहिश जाहिर नहीं की कि मैंने तकरीर करनी है
4: किसने जी
0: जो आपके कुप्तान ने तो एक जगह भी खुद जाहिर नहीं किया कि मैंने तकरीर करनी है ना उनको जो वो सिर्फ लोगों के साथ पूछ रहे थे खिदमत कर रहे थे
4: लेकिन चौधरी साहब की यही तो
3: भी है कि उन्होंने कभी नहीं वो देखे वो स्टेज पे उन्हें बुलाते थे तो वो जाकर दूसरे दोस्तों के साथ कुर्सियों पे बैठ रहे थे तो उन्हें यही कह के जी आप इधर आके बैठे आपने वो हमेशा से आपको उनका पता है मुझसे पहले के आप उन्हें जानते हैं और आपका उनके साथ जितना सफर रहा है और आप उन्हें जानते हैं कम अज कम मेरे ख्याल में 40-45 साल तो राय साहब हो गए आपको उनके साथ
0: बिल्कुल
3: तो वो मैं तो इसीलिए मिसाल देता हूँ कि चौधरी विलायत और राजे कपूर को समझने के लिए वो डिग्री वहां से लेनी पड़ेगी वो यूनिवर्सिटियां खत्म हो चुकी हैं कि आप दोनों जो हैं एक हैं और आप हमेशा एक ही होते हैं आपका मैंने आज तक देखा है अगर एक इख्तलाफ हुआ है तो दूसरे दिन आप इकट्ठे भी बैठे होते हैं कोई ऐसा मसला नहीं
0: राय साहब आप इग्नोर कर रहे हैं किसी चीज को आप देखे ना पाक वेलफेयर सोसाइटी के चेयरमैन भी मुझे एक फोटो में नजर आए अभी मैं मीडिया देख रहा था
3: देखे जी वो एल्बर्ट लोन सोसाइटी के जनाब वेलफेयर सोसाइटी के चेयरमैन है लियाकत साहब और वो फोटो उनकी बहुत ज्यादा वायरल हो रही है तो मेरे ख्याल में ये खतरे की घंटी है
0: नहीं नहीं आप देख
3: राय साहब ये खतरे की घंटी है और वो वैसे देखें
0: आप देखें वो यकीन करें वो बहुत आजिज हो गए वो चौधरी लियाकत नहीं है
3: लियाकत आज भी वही चौधरी लियाकत है
0: नहीं नहीं वो चौधरी लियाकत
3: नहीं नहीं नहीं सिर्फ
0: वो डरना और हर वक्त खौफे खुदा
3: अभी मसला ये है कि
5: फोटो अच्छा इशारा नहीं दे रही मैंने भी देखी है वो फेसबुक पे
3: लेकिन वो देखना तो यह ना कि आपने किस आंख से देखी है साजिद साहब
5: बस वो जो शायर लोग होते ना देख लेते हैं जो है ना
3: तो बाकी ये है कि चौधरी लियाकत साहब एक साल के लिए बिल्कुल खामोश हैं और उसके बाद बिल्कुल उसी तरह रमा दमा होंगे जिस तरह होते हैं
0: राजा साहब उन्होंने भी बड़ा जबरदस्त प्रोग्राम किया है
3: नहीं माशाल्लाह उनका बहुत अच्छा प्रोग्राम था देखें जी बहुत अच्छा प्रोग्राम था और सबसे पहली बात आपको ये देखें वो सोसाइटी जो है उसकी बुनियाद भी चौधरी विलायत ने रखी थी और वो सोसाइटी भी चौधरी विलायत ने वहां शुरू की थी और उसी सोसाइटी आज उनके पास है और चौधरी विलायत और हाजी मुश्ताक साहब ने उसमें बहुत ज्यादा और बाकी बहुत सारे बुजुर्ग लोग हैं जिन्होंने उसमें मेहनत की और आज सोसाइटी वो भी आपके सामने फंक्शन कर रही है चल रही है तो ये बड़ी खुशी की बात है
0: رائے صاحب دیکھے نا رائے صاحب دیکھے یہ جو سیاسی سوال کر رہا ہوں آپ سے چونکہ آپ سے اس چیزوں کو سمجھتے بھی ہیں اور لوکل لوگ ہیں رائے صاحب دیکھے نا جو بھی دیکھے راجہ چودھری لیاقت صاحب جب گئے ہیں وہ ایک ویلفیئر سوسائٹی کے ہیں وہ ہزاروں کا پروگرام کر کے گئے ہیں اور بہت کامیاب انہوں نے میلہ کیا ان کی پوری ٹیم نے بڑا کامیاب کام کیا لیکن یہ آپ نے ایک بڑی مور لگا دی وہ علیحدہ بات ہے
3: جی جی دیکھیں وہ انہوں نے جو پروگرام کیا وہ بہت اچھا پروگرام تھا وہ اوپن پروگرام تھا آپ کے سامنے وہ ہال بھی فری تھا اور یہاں جو ہال ہے اس کی کاسٹ تھی اور یہ کاسٹ جتنی بھی تھی پاکستان سوسائٹی
0: اندر رائے صاحب وہاں بھی ٹیبل لگے ہوتے سفید چادریں پڑی ہوتی ہیں اور میں بھی جاتا اور سارے جاتے فیملیوں کے ساتھ ٹیبلوں میں بیٹھ کے جاتے تو
3: لیکن وہ فیملیوں میں بیٹھنے رائے صاحب بیٹھنے کے لیے یا سروس کے لیے اس طرح صرف آپ ہال لے سکتے ہیں اگر اس طرح کے آپ جو ہال لیں گے اتنی جگہ یا اتنی کیپیسٹی میں لوگوں وہاں جو کیپیسٹی تھی وہ ٹوٹل 200 بندے کی ہے ہال کے اندر
5: دیکھیں رائے صاحب ان کے لیے 14 بہت زیادہ تھی ایک تو لیکن اللہ کا شکر ہے بالکل فری تھا دوسرا وہ ملے میں پروگرام ہوا ہے ملے کا مطلب یہ ہے کہ اربس ڈاؤن کمیونٹی ادھر بہت ہے اور ہر طرح کی آپ کو فیسلٹی تھی بس ٹرین نزدیک تھا
3: یہ تو جنگل میں منگل تھا نا رائے صاحب یہ
5: تو جنگل میں منگل کیا نا رائے صاحب آپ دیکھیں نا
3: یہ منگل جو ہے یہ ایک محاورہ ہے وہ کہتے ہیں جنگل میں منگل
0: جنگل میں مور راجا ہم نے مور دیکھے
3: مور بڑے دیکھے ہیں
5: مور کا پھر ہمارے میاں صاحب ناچے تھے نا ادھر انہوں نے تو بنگڑا ڈالا تھا میاں صاحب نے ادھر
3: میاں صاحب میں
5: 14 اگست کو انجوائے کیا انہوں نے
3: دیکھیں جی میاں صاحب نے دیکھا ہے انہوں نے پاکستان کو دیکھا ہے انہوں نے دیکھا ہے قربانیاں دی ہیں خاندانوں نے قربانیاں دی ہیں یہ پاکستان سانی سے نہیں ملا لاکھوں کی تعداد میں ہمارے خاندانوں نے قربانیاں دی اور یہ
5: بالکل بالکل
3: یہ بڑے کسی نے پلیٹ میں رکھ کے ہمیں پاکستان نہیں دیا اس کے لیے بالکل ایسا یہی ہے کہ ہم سب کو مل کر رہنا چاہیے اور مل کر اتفاق میں برکت ہے اور کوشش کرنی چاہیے رائے صاحب کے 14 اگست والے دن اپنے دل میں بوجھ مت رکھیں اگر کسی کے ساتھ اگر کسی کو اختلاف ہے وہ بالکل سامنے آ کے اختلاف اپنا ظاہر کرے منافقت نہ کریں ایک دوسرے کا ساتھ دیں اور کوشش کریں کہ پاکستان کا نام یہاں جو ہے نا روشن ہو اور ہمیں کوشش کرنی چاہیے کہ یہاں جتنے ہمارے ڈینش سیاستدان ہیں اور ان کے جو ڈینش سیاست میں حصہ لیں ہمارے پاکستانی بچے اور ایک چیز جی آ رہی ہے
0: وہ آپ کی آواز بند ہوگی تھی لگتا ہے کہ ہمارے صاحب
3: کال آ رہی تھی تو اس لیے میں تو جاہ شاہ صاحب نے بھی بھرپور حصہ لیا حالانکہ ان کی صحت ٹھیک نہیں تھی لیکن وہ بھی شام تک تقریباً 10-11 بجے تک ساتھ رہے اس دن تو اسی طرح جناب باقی جتنے لوگ تھے انہوں نے بڑھ چڑھ کر اس پروگرام میں حصہ لیا
0: تو رائے صاحب آپ کا بہت شکریہ آپ نے قیمتی ٹائم دیا گو کہ آج آپ کی جو شام تک آپ کی کپتانی اس پروگرام کے بعد آپ کی کپتانی ختم ہو جائے گی
3: اور ہماری اگر بات سے کسی کی دل آزاری ہوگی تو میں اسے میں معذرت پاؤں اور حاجی اسلم مہر صاحب کا بھی شکریہ کہ انہوں نے جناب امبیسی میں بھی اور بہت اچھا انہوں نے
5: جی
0: ساجد آپ کا بھی بہت شکریہ آپ دونوں کا شکریہ
5: آپ کا بھی آپ بھی ہمیں اب ٹائم دیں بیٹھ کے آپ کی ہم دعوت بھی کریں گے
0: بہت شکریہ
5: سیلیبریٹ کریں گے آپ کی شیلڈ کو تو انشاءاللہ
0: انشاءاللہ رابطہ رہے گا انشاءاللہ جی بہت شکریہ پاکستان زندہ باد
3: زندہ
0: سامعین ناظرین یہ تھے راجہ فراد کوکر جو کہ پاکستان سوسائٹی کی جو ہے منڈیٹ کی نمائندگی کر رہے تھے چودھری ساجد تھے وہ بھی نمائندگی کر رہے تھے ان کے ساتھ منڈیٹ راجہ فراد کوکر صاحب کے پاس تھا آج کا سامعین کوئی اور بات کرنا چاہتا ہے اپنی رائے دینا چاہتا ہے ہمارا کسی سے متفق کرنا ضروری نہیں ہے ہر بار بندے کو اپنی بات کرنے کا حق ہے اور چونکہ ہم لوکل ہیں لوکل بات کرتے ہیں لوکل کمیونٹی کی بات کرتے ہیں تو اس لیے جو ہے نا ہر آدمی کا حق بنتا ہے اگر جتنا بولنا کوئی چاہتا ہے اس کے لیے کوئی کسی قسم کی پابندی نہیں
6: ایف ایم 92.9 اور کیبل نیٹ 88.9 پر یہ ریڈیو آپ کی آواز ہے.